0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0896-93।
4: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म पनि नमन सपिङ सेन्टरमा जाइदु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
4: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरी गाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
9: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ।
0: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोग्यका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भुरी गाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 14 गते बुधबार, सन 2026 सेप्टेम्बर 30 तारीक असोज कृष्ण पक्षको चतुर्थी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।

0: बागमती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव,
1: बीपी राजमार्ग एकतर्फी सञ्चालनमा अवरूद्ध कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले,
0: हिउँ चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका चारवटा विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाइ प्रभावकारी हुने,
2: बाहिर लगाएर त्यसलाई देखाएर अनुभूति गराउँदाखेरि चाहिँ उत्सुक भएर सोध्ने, हिउँ चितुवा चाहिँ किताबमा देख्नु र साथै बाहिर चाहिँ देख्नुमा त धेरै ठुलो अन्तर हुन्छ नि।
1: यूएनएचसीआरमा बजेट संकट, 83 लाख विस्थापित प्रभावित हुने जोखिम, बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती,
0: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 जन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान राखिएको विधेयक संसद पठाउने निर्णय गरेको छ। संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय हिजोको मन्त्री परिषद बैठकले गरेको हो। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेर अवकाशमा पठाइने कर्मचारीको पेन्सन सुविधा भने नघटाउने प्रावधान विधेयकमा राखिएको छ। यो व्यवस्था शुरूको मस्यौदामा थिएन। प्रचलित कानूनले कर्मचारीको सेवा शर्त संरक्षण गरेको भन्दै लोक सेवा आयोगले दिएको परामर्शको आधारमा विधेयकका केही विषय परिमार्जन गरिएको हो। सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार विधेयक संसद लाने निर्णय भएको हो। मन्त्रालयका सचिव मदन भुजेलले लोक सेवा आयोगबाट प्राप्त भएका अधिकांश परामर्शलाई ध्यानमा राखेर विधेयकमा परिमार्जन गरिएको बताउनु भयो। उहाँका अनुसार 30 वर्ष सेवा अवधि पूरा भएको तर उमेर 51 वर्ष मात्रै पुगेको भए पेन्सन प्रयोजनका लागि सम्बन्धित कर्मचारीको सेवा अवधिमा 7 वर्ष जोडिनेछ। यसैबीच सरकारका प्रवक्ता पोखरेलले सरकारले पछिल्लो 6 महिनाको अवधिमा सुशासनको जग बसाल्ने प्रयास गरेको समेत दावी गर्नुभएको छ। निजामती सेवा विधेयक संसद लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव शीर्षकको खबर आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
6: पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसो 1 बजेदेखि सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले जनाए अनुसार धादिङको कृष्णवीर, परेवाभीर, बांगे मोड क्षेत्रका पहिरो लगायत का अवरोधहरू हटाएर सड़क सञ्चालनमा ल्याउन लागेको हो। यो सँगै काठमाडौँ भित्र नै कान्ति लोकपथ बाहेका सबै सड़क सञ्चालनमा आउने भएका छन्। मुगली नारायणगढ़ सड़क खण्डको सिमलटालमा सड़कको करिब 70 मिटर लम्बाई भाँसिएर आवागमन एकतर्फी भएको छ। यो सड़क भए आवागमन एकतर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अपनाए लेन अनुशासन पालना गर्न भरतपुर सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि एकतर्फी रूपमा खुलेको छ। बाढ़ी पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बीपी राजमार्ग सञ्चालनमा आएको हो। सड़क डिभिजन भक्तपुरले गएको शुक्रबारदेखि बन्द रहेको बीपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि हिजोदेखि यातायात सञ्चालनमा आएको छ। डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बीपी राजमार्ग अन्तर्गत चौकी डाँडा, कर्टुन्जे, मामती र पिप्लेमा डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको बताउनुभयो। बाढ़ीका कारण डाइभर्सन बगाएको चौकी डाँडामा विद्युतको ट्रान्सफर्मर हटाउन सम्भव नभएको तथा खानेपानीको पम्प हाउस नभत्काई ट्र्याक बनाइएकोले तत्कालका लागि यो ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी सञ्चालन गर्न सकिएको उहाँले बताउनुभयो।
5: यसैबीच कालीगण्डकी करिडोर अवरूद्ध छ। करिडोर अवरूद्ध हुँदा सर्वसाधारण यात्रु प्रभावित भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मीचौरदेखि पूर्तिघाट सड़क खण्डका विभिन्न ठाउँमा खसेको पहिरोका कारण सड़क अवरूद्ध हुँदा दैनिक रूपमा आवत जावत गर्नमा समस्या हुनुका साथै दैनिकीमा पनि प्रभाव परेको छ। कालीगण्डकी करिडोर खुलाउन अझै केही दिन लाग्ने भएको छ। यसैबीच गएको असार 31 ठप्प रहेको तातो पानी नाका खुलाउन चिनिया अधिकारी सहित नेपालको तर्फबाट पनि पहल थालिएको छ। हिजो नेपाल स्थित चिनिया दूतावासका उपनियोग प्रमुख चाउ फान सहित नेपालको तर्फबाट परराष्ट्र अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सड़क विभागका अधिकारीले सीमा क्षेत्रसम्मै पुगेर स्थलगत निरीक्षण समेत गरेका छन्। चीनसँगको सबैभन्दा छोटो दूरीको तातो पानी नाका सञ्चालनमा ल्याउन सके आउँदो मुख्य पर्व दशैं तिहारका लागि आवश्यक सामग्री संघीय राजधानी काठमाडौँ ल्याउन पुर्याउन सहज हुने सरकारी टोलीको भनाइ छ। परराष्ट्र मन्त्रालयका सहसचिव रवकाजी खड्का नेतृत्वको टोलीले चिनिया दूतावासका उपनियोग प्रमुख खानलाई तातो पानीसम्म जाने बाटोको अवस्था सीमा क्षेत्र लिपिङ र भन्सार यार्डको वर्तमान अवस्थाबारे जानकारी गराएको थियो। तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले थाले पहल शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: जब जब बजारमा ग्यासको अभाव हुन्छ तब घराइसी र व्यावसायिक ग्यासको रंग अनि तौल छुट्टा छुट्टै सञ्चालनमा ल्याउने चर्चा हुन्छ। पछिल्लो पटक भोटेकोशीको बाढ़ीको प्रभावले राजधानीमा लामो समय ग्यासको अभाव भयो। उपभोक्ता घण्टौं लाइनमा बस्नु पर्यो। व्यवसायीले ग्यास धेरै मौजदात गरेको आलोचना पनि खेपे। पटक पटक दोहोरी रहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै अहिले फेरि सरकारले घराइसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलमा ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। 13 वर्ष अघि असफल भएको ग्यास वर्गीकरण फेरि गर्ने तयारी शीर्षकको खबर आज कान्तिपुरमा छ।
5: फेरि पनि ग्यासकै खबर। नेपाल आयल निगमले आउँदा दिनमा कतै पनि सड़क अवरोध नभए एक हप्ताभित्र काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज हुने दावी गरेको छ। 3-4 दिनको विगतको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग सहित राजमार्ग अवरूद्ध हुँदा ग्यासको ढुवानी प्रभावित बनेको थियो। अहिले बुलेट आउने क्रम शुरू भएको र काठमाडौँ उपत्यकामा असहज भएको ग्यास आपूर्ति अब सहज बन्दै जाने निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनु भएको छ। अहिले बाटोमा 1,50,000 सिलिण्डर ग्यास आइरहेका छन्। 4 दिनसम्म सड़क रोकिँदा उपभोक्ता ग्यास अभाव हुने त्रासमा थिए। निरन्तर आपूर्ति हुँदा एक हप्ताभित्र ग्यासको समस्या नहुने शाहको दावी छ। अरू गाड़ीभन्दा ग्यास बुलेटलाई प्राथमिकतामा दिएको हुँदा बजारमा समस्या लामो समयसम्म नरहने उहाँले बताउनु भएको छ। एक हप्ताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा हिउँ चितुवा बारे बुझाउन मुस्ताङका विद्यालयमा शिविर बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव, पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसोदेखि संचालनमा आउने, बीपी राजमार्ग एकतर्फी संचालनमा अवरूद्ध, कालीगण्डकी कोरिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले, खाना पकाउने ग्यासको अभाव हट्न अझै एक हप्ता लाग्ने निगमको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। भदौ महिनाको पहिलो र दोस्रो हप्ता गरी मुस्ताङका चारवटा विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हिउँ चितुवाको वासस्थान देखाउन स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्पमा लगेका छन्। विद्यार्थीहरू माझ वन्यजन्तु संरक्षण र वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका यी शिविरहरूमा विभिन्न विद्यालयका विद्यार्थी तथा संरक्षणमा सरोकार राख्ने व्यक्तिहरूको सहभागिता थियो। हिउँ चितुवाको वासस्थान रहेको आसपासमा रहेका बस्तीका विद्यार्थीलाई हिउँ चितुवाको महत्वबारे जानकारी गराउँदै त्यसको वासस्थानबारे जानकारी गराई संरक्षणमा प्रोत्साहित गर्नु कार्यक्रमको उद्देश्य थियो। थप जानकारी साथी भोजेन्द्र बस्नेतबाट।
3: हामीले हिउँ चितुवा सहित उत्तर स्थानीय क्षेत्रको पनि विभिन्न चारैतिर प्रचार प्रसार गर्न सक्छौँ, जसका कारण विभिन्न पर्यटकहरूको आगमन हुन्छ। विभिन्न पर्यटकहरूको आगमन सहित आर्थिक रकमहरू त आइहाल्छ, त्यसैले हामीले स्थानीय व्यक्तिहरू तथा पर्यटकहरूलाई पनि यस्ता लोभ हुन लागेका वन्य जन्तुहरूको बारेमा चेतना र जानकारी पनि फैलाउन सक्छौ।
4: उहाँ हुनुहुन्थ्यो मुस्ताङको घरबजोङ गाउँपालिकामा रहेको जनकल्याण आधारभूत विद्यालयको कक्षा 8 अध्ययनरत छात्रा अरोडा देवकोटा। उहाँले स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्पका क्रममा यस्तो बताउनु भएको हो। बारागोङ मुक्ति क्षेत्र गाउँपालिकामा रहेको जनशान्ति माध्यमिक विद्यालयबाट 31 जना, घरबजोङ गाउँपालिकामा रहेको जनबल माध्यमिक विद्यालयबाट 27 जना, धौलागिरी बोर्डिङ स्कूलका 27 जना र जनकल्याण आधारभूत विद्यालयका 25 जना विद्यार्थी शिविरमा गएका थिए भने अभिभावक संरक्षणकर्मी लगायतको पनि सहभागिता थियो। शिविरमा विद्यार्थीले के सिके त शिविरका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख
5: चितुवाको वासस्थानमै गएर उनीहरूले अवस्थाहरू बुझ्छन्। त्यसमा हुने वनस्पतिहरूको अवस्थाहरू, जस्तो 3000 मिटर भन्दा माथि भुट्यानहरू हुन्छन्, त्यहाँ चौरीहरू चरिचरणहरू पनि हुन्छन्, त्यही नजिकै हिउँ चितुवाको आहाराहरू पनि चलिरहेको हुन्छ, जस्तो नाउरहरू, त्यसपछि आएर बाइनोकुलर होइन क्यामेरामा चाहिँ बच्चाहरूले नाउरको चाहिँ बच्चा सुधै प्राकृतिक वासस्थानमा हेरे, क्यामेरा ट्याप कस्तो औजार हो, जीपीएसले चाहिँ कसरी उचाइहरू लोकेसनहरू चाहिँ रेकर्ड गर्छ भन्ने कुरा पनि, त्यसको महत्व पनि उनीहरूले बुझे, गोठालाहरूसँग पनि अन्तर्क्रियाहरू गरे होइन।
4: विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा कोठाबाट बाहिर निकालेर प्रकृतिमा पुर्याउँदा उनीहरूले धेरै कुरा महसुस गर्छन्। यसबाट वन्यजन्तु संरक्षण सहित जैविक विविधताबारे दिगो सिकाइ हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत डाक्टर राजन प्रसाद पौडेल बताउनुहुन्छ।
6: फिल्ड भिजिट अथवा विद्यार्थीलाई काठमाडौँ वरिपरि के छ त, त्यसको महत्व के छ, त्यसलाई कसरी हेर्ने, त्यसलाई चाहिँ हेर्ने मात्र होइन कि त्यसलाई बुझ्ने हिसाबले केही कुरा चाहिँ कक्षामा पढाउनु र बाहिर लगेर त्यसलाई चाहिँ देखाएर अनुभूति गराउँदाखेरि चाहिँ त्यसको एकदम ठुलै भिन्नता चाहिँ हामीले देखेकै छौँ। उहाँहरूमा चाहिँ जुन विद्यार्थीहरू हुन्छ उहाँहरूले चाहिँ ती कुराहरूमा अझ उत्सुक भएर सोध्ने होइन, हिउँ चितुवा चाहिँ किताबमा देख्नु र साथै बाहिर चाहिँ देख्नुमा त धेरै ठुलो अन्तर हुन्छ।
4: मुस्ताङका विद्यालयहरूले गरेको प्रयास अरू विद्यालयका लागि पनि सिकाइ हो। कक्षा कोठाको सिद्धान्त सँगसँगै प्रकृतिमै पुगेर दिइने यस्ता व्यवहारिक सिकाइले नै विद्यार्थीहरूलाई भोलिका दिनमा जैविक विविधता र वन्यजन्तु संरक्षणका मुख्य सम्वाहक बनाउन मदत पुर्याउँछ।
1: हिउँ चितुवाको महत्व बुझाउन मुस्ताङका विद्यालयमा शिविर तथा हिउँ चितुवा बारेका थप विवरण तपाईँले अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला। भोटेकोशी बाढ़ीको 1 महिना बितिसकेको छ। बाढ़ीबाट ज्यान जोगिएका धेरै परिवार अहिले रसुवा नुवाकोटका विभिन्न अस्थायी शिविरमा छन्। कतिपय काठमाडौँको येल्लो गुम्बा लगायत ठाउँमा आश्रय लिएर बसिरहेका छन्। बाढ़ीको 1 महिना बितिसक्दा उनीहरूको चिन्ता अब तत्कालको सुरक्षित आश्रयबाट भविष्य बसेको जीविकोपार्जनतर्फ सरेको छ। उनीहरू आफैले गरिखाने वातावरण बन्नुपर्ने बताउँछन्। त्यसका लागि उनीहरूको पहिलो माग हो सड़क र पुल। सरकारले रसुवा, नुवाकोट र धादिङका आफ्नो बन्दोबस्ती आफै गर्न सक्ने बाढ़ी पीड़ित परिवारलाई 6 महिनासम्म मासिक रकम दिने निर्णय समेत गरेको छ। 4 जनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएको परिवारलाई थप 2,000 रूपियाँ दिने निर्णय कार्यान्वयनका लागि पालिकामा पठाएको सरकारले जनाएको छ। मासिक रकम पाउने परिवारलाई खाद्यान्न लगायत अन्य राहत वितरणमा प्राथमिकतामा नराखिएको राष्ट्रपति विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ। भोटेकोशी बारीबाट विस्थापित भन्छन् महिना बित्यो राहतको भरमा कहिलेसम्म शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: भोटेकोशी त्रिशुली हिमबाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका मन्दिर, गुम्बा, मस्जिद, चैत्य, धर्मशाला, पार्टी संग्रहालय तथा अन्य ऐतिहासिक एवं पुरातात्विक संरचनामा क्षति पुगेको छ। पुरातत्व विभागले गरेको प्रारम्भिक स्थलगत अध्ययन अनुसार बाढ़ीबाट 48 ऐतिहासिक तथा पुरातात्विक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती संरचनामा करिब 1,11,00,000,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान विभागले गरेको छ। पुरातत्व विभागका प्रवक्ता सन्दीप खन्नालले बाढ़ीपछि स्थानीय तह तथा विभागका कर्मचारीबाट संकलन गरिएको विवरणका आधारमा क्षतिको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। नेपाल र तिब्बत बीच विक्रम सम्वत 1849 नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पर्ने बेत्रावतीमा भएको बेत्रावती सन्धिको सम्झना स्वरूप राखिएको ऐतिहासिक ढुंगा समेत बाढ़ीले बगाएको प्रवक्ता खन्नालले जानकारी दिनुभयो। बेत्रावती क्षेत्रमा मन्दिर सहित 3 मन्दिर तथा 5 चैत्य लगायतका संरचनामा क्षति पुगेको विभागले जनाएको खबर गोर्खा पत्रमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। इन्जिनियरिङमा ओभरसियर पढेर विभिन्न पेसा तथा व्यवसायमा संलग्न जनशक्तिका लागि लाइसेन्स अनिवार्य हुने भएको छ। सरकारले इन्जिनियरिङमा डिप्लोमा ओभरसियरले पनि लाइसेन्स लिएर मात्रै पेसा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न लागेको हो। यस क्षेत्रलाई नियमन गर्ने भन्दै सरकारले छुट्टै परिषद गठन गर्ने प्रस्ताव सहितको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। विधेयक पारित भएर ऐन बनेमा निश्चित अवधिपछि परिषदमा नाम दर्ता नगरी डिप्लो इन्जिनियरिङ सम्बन्धी पेसा व्यवसाय सञ्चालन गर्न पाइने छैन। पूर्वाधार विकास मन्त्रालयले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रतिनिधि सभामा असोज 5 दर्ता गरेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीबीटी र शिक्षा विभागबाट विभिन्न विषयमा डिप्लोमा इन्जिनियरिङको पढ़ाई हुँदै आएको छ। यो पढ़ाई पूरा गरेका जनशक्ति सिधै पेसा व्यवसायमा संलग्न हुँदै आएकोमा सरकारले परीक्षा लिएर उत्तीर्णलाई मात्रै लाइसेन्स प्रदान गर्ने तयारी गरेको छ। मन्त्रालयले ओभरसियर पेसालाई व्यवस्थित वैज्ञानिक गुणस्तरीय र मर्यादित बनाउन छुट्टै डिप्लोमा इन्जिनियरिङ परिषद स्थापना गर्न लागिएको दावी गरेको छ। नेपाल इन्जिनियरिङ परिषदले स्नातक र स्नातक भन्दा माथिल्लो शैक्षिक योग्यता प्राप्त जनशक्तिलाई परीक्षा लिएर लाइसेन्स प्रदान गर्दै आएको छ। सिटीबीटीबाट मात्रै 2082 अन्तिमसम्म डिप्लोमा इन्जिनियरिङ पूरा गर्नेको संख्या 44,749 पुगेको छ। विधेयक पारित भए डिप्लोमा इन्जिनियरिङ पढ़ेकाले पनि लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ। ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले बजेट अभावको कारण विश्वभरका झण्डै 83,00,000 शरणार्थी तथा अन्य विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। यूएनएचसीआरका अनुसार यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8,50,000,000,000 अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएकोमा जुलाईको अन्त्यसम्म 2,70,00,000,000 डलर अर्थात 32% मात्र प्राप्त भएको समाचार संस्था एएफपीले जनाएको छ। बजेट अभावको कारण चाड इथियोपिया र सुडान लगायत देशमा बाल संरक्षण शरणार्थी दर्ता तथा यौन हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक सेवामा असर पर्न थालेको यूएनएचसीआरले जनाएको छ। संस्थाका अनुसार इराकमा 3,50,000 जना शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति आर्थिक समावेशीकरणको अवसरबाट वञ्चित हुन सक्ने अवस्थामा छन्। त्यस्तै सिरियामा 1,62,500 जना कमजोर अवस्थामा रहेका आन्तरिक रूपमा विस्थापित तथा फर्किएका व्यक्तिले तत्काल आर्थिक सहायता नपाउने जोखिम रहेको छ। संस्थाका अनुसार सन् 2025 बजेट संकटको कारण झण्डै 5,000 कर्मचारीको पद कटौती गरिएको थियो। यूएनएचसीआरले अमेरिका लगायत प्रमुख दात्री देशबाट प्राप्त हुने वैदेशिक सहायता घट्दै जाँदा विश्वव्यापी शरणार्थी तथा मानवीय सहायता प्रणालीमा थप जोखिम परेको जनाएको छ।
5: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरूषतर्फको 5,000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन्। पालले 5,000 मिटर दूरी 14:03.61 पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेका राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। भण्डारीले सन् 2004 एथेन्स ओलम्पिक्समा 14:04.89 राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। जापानमा चलिरहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागी 18 धावक मध्ये पालले 9 स्थान हासिल गरेका हुन्। यसैबीच विश्व एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदकविहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिएको छ। हिजो कतारसँगको खेल हारेसँगै नेपाल प्रतिस्पर्धाबाट बाहिरिएको हो।
4: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुल्दै गएको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जानकारी दिएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। आज कोशी र बागमतीको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
5: सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिको व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्याख्या छ। ब्रिज नन्दन ठाकुर बडही विरूद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरेको हो। फरक विषय भएको फैसलामा उल्लेख गरेको छ। सार्वजनिक जग्गामा लामो समयसम्म कसैले भोग चलन गर्दै आए पनि त्यसैको आधारमा कानूनी भोगाधिकार स्वत सृजना नहुने अदालतको व्याख्या छ।
4: र आउँदो आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने तयारी हुँदैछ। निर्वाचन समितिले हिजो सार्वजनिक गरेको नयाँ तालिका अनुसार आउँदो शुक्रबार र शनिबार प्रतिनिधिहरूको दर्ता र आइतबार 2 बजे खुला मंचमा महाधिवेशन उद्घाटन गरिनेछ। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव।
4: बीपी राजमार्ग एकतर्फी संचालनमा अवरूद्ध काली गण्डकी करिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले।
5: हिउँ चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका 4 विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाई प्रभावकारी हुने।
4: यूएनएचसीआरमा बजेट संकट, 83 लाख विस्थापित प्रभावित हुने जोखिम, बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती।
5: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
4: र अन्त्यमा आजको कार्टुन, रविन सामीले बनाउनु भएको पुरानो कार्टुन। कार्टुन सरकारले बढ़दो बजार भाव नियन्त्रण गर्न नसकेको विषयमा केन्द्रित छ। यहाँ 2 गृहिणी बजार पुगेर फर्किरहेका छन्। उनीहरू तरकारीको अचाक्ली भाव सुनेको विषय र भएको विषयबारे कुराकानी गर्दैछन्। त्यसै क्रममा अर्की एक महिलाले भन्दैछन्, सरकार तरकारी बजारमा भन्दा बढ़ी शेयर बजारमा पो देखियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। यात्रामा निस्कनु अघि सड़कको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: कर्णाली प्रदेशमा पछिल्लो समय मुटु रोगका बिरामीको संख्या बढ्दै खानपान, नियमित व्यायाम र चेक जाँचमा ध्यान दिन चिकित्सकको सुझाव।
1: जबरजस्तीकरणी गरेको अभियोगमा सुर्खेतको लेगबेचीबाट एकजना पक्राउ, थप अनुसन्धान हुँदै।
0: जडीबुटी संक्रमणका लागि हुम्लाको हिमाली बेग पुगेका 10 जना 1 सप्ताहपछि परिवारको सम्पर्कमा सबै सकुशल।
1: र श्रीलंकासँगको खेल रद्द भएपछि नेपाली क्रिकेट टोली एसियन खेलकुदको क्वार्टर फाइनलबाट बाहिरियो। वरीयताको आधारमा श्रीलंका सेमी फाइनलमा पुग्यो। हिमाल, पहाड, तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विशेको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम, गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा पछिल्लो समय मोटर रोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ। अव्यवस्थित खानपान र रहनसहन तथा जीवनशैलीका कारण मोटर रोगीको संख्या बढ़ेको चिकित्सकहरूले बताएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतले कर्णालीमा 30% अर्थात हरेक 3 जना व्यक्तिमा 1 जनालाई प्रेसर लगायतका मुटु सम्बन्धी कुनै न कुनै समस्या रहेको जनाएको छ। प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डाक्टर केएन पौड्यालले प्रदेशमा 1 तिहाई नागरिकमा उच्च रक्तचाप देखिएको बताउनु भएको छ। विलासी जीवनशैली, अव्यवस्थित खानपानले मानिसमा मुटु रोग सहित नसर्ने रोगको जोखिम बढ़दै गएको उहाँको भनाइ छ। बच्चा उमेरदेखि 50 वर्षसम्मका सबै व्यक्तिमा मुटु रोगको जोखिम उच्च रहेको उहाँको भनाइ छ। तनाव कम गर्ने बहानामा मद्यपान, धूम्रपान, निन्द्रा लाग्ने औषधि सेवन गर्ने क्रम बढ़ेको भन्दै उहाँले यसले मुटुलाई थप असर गरिरहेको बताउनु भएको छ। मुटु रोग लाग्नबाट बस्नका लागि तनाव कम गर्न र नियमित व्यायाम गर्न पनि उहाँले सुझाव दिनु भएको छ।
1: यसैबीच हाम्रा साथी केशव ढकालले मुटु दिवसको अवसर पारेर डाक्टर केएन पौडेललाई वर्षेनी मुटु दिवस मनाउने गरिएको छ, यो मुटु दिवस मनाउनुको महत्व के छ भनेर सोध्नु भएको छ।
2: एज अ डक्टर चाहिँ मुटु दिवसको धेरै महत्वहरू छ होइन, किनकि अहिलेको नयाँ युग भन्छु क्या म, नयाँ युगमा सर्ने रोगहरूबाट चाहिँ मृत्युको झाला पखाला ज्वरोहरूबाट मृत्यु दर घट्ने क्रममा रहँदाखेरि चाहिँ मुटु रोगबाट र मुटु रोगसँग सम्बन्धित अन्य समस्याबाट बढ्ने रोग मृत्यु दर बढ्दो र मृत्यु र रोग लाग्ने दर बढ्दो क्रममा छ। यसमा चाहिँ दुई तिनवटा कुरा छ। एउटा मुख्य पहिलो कुरा त हाम्रो खानपान र रहनसहनसँग पनि मुटु रोग जोडिएको छ, र दोस्रो कुरा छ यो प्रेसर, सुगर, कोलेस्ट्रोल, यो 3 चिजको चाहिँ बढ्दो महामारी, त्यसै सुगरको बढ्दो महामारीसँगै मुटु रोग पनि बढ्दो क्रममा जाने, हाम्रो रहन सहन र यी रोगहरूको सिधा सम्बन्ध रहेको कारणले चाहिँ मुटु रोग चाहिँ अहिले एकदमै भयावह रूपमा रहेको छ।
3: अब यो समग्रमा राष्ट्रिय व्यापी तुलना गर्दा कर्णालीमा कस्तो छ त यो मुटु रोगको जोखिम?
2: अब यस्तो छ, अब अहिले कर्णालीको स्पेसली हाम्रो राजधानी चाहिँ प्रदेश सुशूर्च भनौँ, विजयनगरमा पनि अब यो बढ्दो शहरीकरण सँगसँगै चाहिँ एकदमै यो रोगहरूको क्रम चाहिँ बढ्दो रूपमा छ, चाप बढ्दो रूपमा छ। सुगर प्रेसर लगायत मुटु रोगको पनि एकदमै बढ्दो रूपमा चाप देखिएको छ।
3: कुन उमेर समूहका बढी बिरामी देखिएको भन्ने त्यस्तो उमेर समूह निर्धारण गर्छ यसमा?
2: हजुर हजुर, अब यस्तो हुन्छ, कुन उमेर समूहलाई कुन रोग लाग्छ भन्ने पनि हुन्छ। अब यही अन्तर्वार्ता क्रममा मैले भन्न चाहेँ होइन, त्यो भर्खरै जन्मेको बच्चाहरूमा पनि मुटु रोग देखिन्छ नि, मुटुको पुवालहरू देखिने भिन्चार छुटेर पुवालहरू अपरेसन गरेर सुन्छ पनि हुन्छन्। त्यस्तो हुन्छ भने हाम्रो 15-16 वर्षसम्म आइपुग्दाखेरि चाहिँ मुटु बाघ पनि हुन्छ, त्यो चाहिँ टन्सिलाइटिस भन्छ नि, खाती दुख्ने रोग, टन्सिलाइटिस भएको केही बच्चाहरूलाई चाहिँ पछि मुटु बाघ भन्ने रोगले असर गर्छ, र त्यसरी मुटुको भलको रोगहरू मुटु बाघ भन्छन्, मृगती घाट डिग्री भन्छन्। त्यो रोग चाहिँ विशेष त 15-20 वर्षदेखि 25-30 वर्षसम्म बढी देखिन्छ, र यो चाहिँ अलिकति गरिबी अनि भिडभाडमा हुर्किएको बच्चाहरूमा बढी देखिएको छ कि यो जुन चाहिँ कर्णाली प्रदेशमा चाहिँ बढी हुने नै हामीले आकलन गर्न सक्छौँ। यसपछि अब 40-40 सकेपछि चाहिँ यो हार्ट अट्याक हुन्छ, जसलाई सबसे डर चाहिँ सबै मानिसले यो अन्तर्गत सुन्ने हजुर म लगायत सबैले चाहिँ हार्ट अट्याकलाई नै मुटु रोग भनेर भन्छौँ, र यो चाहिँ 40-45 कटेपछि सुगर, प्रेसर, मुटुपना, कोलेस्ट्रोल, यो 4 भएको हामी रिस्क फ्याक्टर जोखिम भन्छौँ। तपाईँलाई सुगर, प्रेसर या कोलेस्ट्रोल छ भने चाहिँ तपाईँ मुटु रोगको जोखिममा, हार्ट अट्याकको जोखिममा पर्नुहुन्छ, र यी नभएका बिरामीमा पनि कसै कसैमा चाहिँ मुटु रोग देखिन सक्छ। यो चाहिँ एकदमै टाइममा उपचार पाएर हुन्छ हुने एन्जियोप्लास्टी भन्छौँ, टाइममा हार्ट अट्याक छ बिरामी टाइममा आयो भने धेरै ठुलो हार्ट अट्याक भएर त अस्पताल चाहिँ पुर्याउन गाह्रो हुन्छ, तर मध्यम खालको हार्ट अट्याक छ भने चाहिँ टाइममा हस्पिटल पुगेर एन्जियोप्लास्टी गरेर मुटुमा सानो हात खुट्टाबाट गर्ने अपरेसन हुन्छ, रियोस नगराइकन त्यो गरेर पनि ठिक ठाउँ ल्याउन सकिन्छ।
3: तुलनात्मक रूपमा उसले कर्णालीमा खास गरी कति प्रतिशत जति मानिसमा यो मोटर रोग सम्बन्धी समस्या देखिएको पाइन्छ?
2: ठ्याक्कै आकलन त मसँग छैन, तर प्रेसर एकदम बढी छ नि। सुखेतमा गरेको अध्ययनमा पहिला चाहिँ 30-35% प्रेसर देखिएको छ, त्यो भने हरेक 3 मध्ये 1 चाहिँ उच्च रक्तचाप छ भनेर देखाइएको छ। गर्दाखेरि यहाँ हाम्रो प्रदेश अस्पतालमा हेर्नुहुन्छ भने हप्तामा 2-3-4 हार्ट एटेक भएको बिरामी आउनुहुन्छ। मुटु बाटका त धेरै बिरामी, हाम्रो नियमित सुई लगाउने बिरामी हुन्छ, नियमित खोजेर खाने बिरामी त एकदमै धेरै हुन्छ। नियमित मुटु बाटको बिरामी हार्ट एटेकमै लगभग हप्तामा 3-4 जस्तो आइरहनुहुन्छ।
3: अब अहिले हामीले यहाँ चाहिँ प्रदेश अस्पतालमा भनौँ यो क्षेत्रमा मुटु सम्बन्धी समस्याको कुन स्तरसम्मको उपचार चाहिँ यही गर्न सक्छौ, अथवा कुन स्तरभन्दा माथि भयो भने बाहिर रिफर गर्नु पर्ने के छ?
2: अब यो छ हेर्नुहोस्, अब जस्तो मुटुको रोग पत्ता लगाउने काम त हामी सबैले गरिरहेछौँ होइन, इसिजीबाट सामान्य इसिजीबाट हार्ट एटेक छ पत्ता लाग्छ। मुटुको एक्सरे भन्छ नि, मुटुको भिडियो पनि प्रदेश अस्पतालमा नियमित खानु भइरहन्छ, त्यसबाट चाहिँ इको भन्छ त्यसलाई, इको अथवा मुटुको भिडियो चाहिँ मुटु बात छ कि छैन, मुटुको भल्न रोग छ कि छैन, कहिले काहीँ हार्ट एटेक पनि त्यसबाट पत्ता लाग्छ। तर त्योभन्दा माथि चाहिँ अब हजुरले ठ्याक्कै फिट सोध्नुहुन्छ भने चाहिँ जस्तै हार्ट एटेक भइसकेपछि क्याथलेट भन्छौँ, क्याथलेट भनेको चाहिँ हार्ट एटेक भएको बिरामीलाई सानो अपरेसन गर्ने कोठा जस्तो हुन्छ, त्यसले लगेर चाहिँ मुटुमा हार्ट एटेक भनेको मुटुको नसा ब्लक हुने हो कि, मुटुलाई रगत सञ्चालन गर्न रक्तनली मुटुको आफै रक्तनली ब्लक हुनेलाई हार्ट एटेक भन्छौँ हामी। त्यो एउटा ब्लक भएको रक्तनली खोल्ने प्रविधिलाई चाहिँ हामी एन्जियोप्लास्टी भन्छौँ कि, त्यो चाहिँ क्याथलेट भन्ने विशेष अपरेसन कक्षमा हुन्छ। त्यो क्याथलेट चाहिँ हामीसँग प्रदेश अस्पतालमा छ, तर त्यो अब मुटुको विशेषज्ञ कार्डियोलोजिस्ट हुन्छ, क्याथलेट गर्न सक्ने म्यान पावर नभएको कारणले चाहिँ हामीले यो नियमित रूपमा राम्ररी सुरु गर्न नसकेको अवस्था छ। भन्दाखेरि अब कसैलाई हार्ट एट्याक भयो, प्रदेश अस्पताल आउनु भयो, बिरामी चाहिँ म एन्जियोप्लास्टी गराउँछु, म मेरो ब्लक खोल्छु भनेर भन्नुभयो भने चाहिँ अहिले हामीले तत्कालीन अवस्थामा चाहिँ 2-2.5 बाटो पार गराएर नेपालको पुर्याउनु पर्ने अवस्था छ।
3: मुटु सम्बन्धी जोखिम, रोगको जोखिमबाट बस्न के कुरा गर्यो भने चाहिँ हामी एकदम राम्रोसँग त्यसबाट फाइदा लिन सक्छौँ, 1-2-3 भन्दाखेरि?
2: अब यसमा हेर्नुहोस्, पहिलो कुरा म यहाँ चाहिँ अलिक जनचेतनाको कमी पनि छ होइन, पहिलो कुरा चाहिँ म के भन्न चाहन्छु भने 30-35 काट्नु भएको छ भने पहिलो कुरा हजुरले 6 या वर्षमा एकचोटि नियमित आफ्नो चेक जाँच गराउनै पर्छ, सुगर प्रेसर छ कि छैन चेक गर्नु पर्यो। छ भने एउटा सामान्य दबाई खाएर मैले औषधि खाइरहेको छु भनेर ढुक्काउनु भएन कि, चिकित्सकलाई नियमित भेटेर 3-4-5 भेटेर आफ्नो सुगर प्रेसरलाई ठिक ठाउँमा राखिएको छ कि छैन, कोलेस्ट्रोललाई ठिक ठाउँमा राखिएको छ कि छैन त्यो गर्नु पर्यो। यदि यी जोखिमका रोगहरू, मुटु रोगलाई जोखिम बढाउने रोगहरू, सुगर प्रेसर कोलेस्ट्रोल छ कि छैन हेर्नु पर्यो। एक यदि छ भने त्यसलाई कन्ट्रोलमा राख्नु पर्यो, हामी चिकित्सकले नियमित सम्पर्क टाइम टाइममा चेक गराइ गराइ त्यसलाई कन्ट्रोलमा राख्नै पर्छ पहिलो कुरा। र दोस्रो कुरा चाहिँ हाम्रो खानपिन र रहनसहनमा विशेष ध्यान दिनु आवश्यक छ। रहनसहन भन्नाले चाहिँ अहिले बढ्दो महिला भने सहरीकरण सँगसँगै हामी कुर्सीमा बस्ने, दिनभरि बिहानदेखि बेलुकासम्म हजुर पनि म पनि होइन लगायत धेरै साथीहरू दिनभरि बिहान 9-5 कुर्सीमा बस्ने बसिरहने, कसैले हाम्रो एक्सर्साइजमा कमी, घर परिवारलाई टाइम पनि दिनुपर्ने, काम पनि गर्नुपर्ने, गर्दाखेरि आदि 1 चाहिँ मिनिमम हाम्रो चाहिँ वैज्ञानिक कीटनाशक स्ट्यान्डर्ड के छ भने हप्तामा 4-5 आधी घण्टा भए पनि छिटो छिटो हिँड्ने अथवा साइक्लिङ गर्ने अथवा जगिङ गर्ने भन्छौँ, यी चिजहरू गर्न सक्यो भने चाहिँ रक्तनलीको सञ्चालनहरू राम्रो हुन्छ, प्रेसर सुगर भयो भने छिटो आउँछ। त्यही क्रममा एकदम ध्यान दिनुपर्छ र जङ्क फुडहरू, बाहिरको फुड जस्तो वेट ओबेसिटी भन्छौँ, मोटोपना पनि एउटा महामारी नै हो, आफू मोटोपना छ भने त्यसलाई घटाउनलाई खाना कम गरेर हुन्छ, एक्सर्साइज बढी गरेर हुन्छ, यो क्रममा ध्यान दिनु पर्यो। मेरो विचारमा चाहिँ खानपान रहनसहनमा ध्यान र दीर्घ रोग आफूमा छ भने त्यसलाई एकदम ठिक ठाउँमा कन्ट्रोल गर्न सक्यो भने चाहिँ मुटु रोगबाट जोगिन सकिन्छ।
1: उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डाक्टर केएन पौडेल, कर्णालीको मुटुको रोगको अवस्थाको बारेमा जानकारी गराउनुहुँदै।
0: सुर्खेत प्रहरीले 42 महिलालाई जबरजस्ती करने गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबरजस्ती करने गरेको भन्ने उजुरीका आधारमा लेकबेसी नगरपालिका 10 साटाखानेका 36 तेजबहादुर पल्लीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका पल्लीमाथि यस सम्बन्धमा तप आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम।
4: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ़ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
5: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
4: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
5: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
4: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
5: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
4: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
5: गाउँघरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने,
4: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ।
5: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
4: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको जिस विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
5: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
4: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
5: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
4: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
5: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने।
4: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
7: छन् भने हामीलाई सम्झनु होला। हाम्रा दैनिक सेवाहरू हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क वाना हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0384-590-693।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। त्यसैले हामीले कर्णाली प्रदेशमा पछिल्लो समय मुटुरोगका बिरामीको संख्या बढ़दै खानपान र नियमित व्यायाम, चेक जाँच गर्न चिकित्सकको सुझाव, जबरजस्तीकरणी गरेको अभियोगमा सुर्खेतको लेगबेसीबाट एकजना पक्राउ, थप अनुसन्धान हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर, जडीबुटी संकलनका लागि हुम्लाको उत्तरी हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका 10 जना सकुशल सम्पर्कमा आएका छन्। सिमकोट गाउँपालिका 2 छे गाउँका उनीहरू भदौ 28 गते जडीबुटी संकलनका लागि खाटमा गाउँपालिका 5 र संखेली गाउँपालिका 4 सीमामा पर्ने लुर्पे खोला जंगलतर्फ गएका थिए। असोज 8 गतेदेखि परिवारको सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख शंकर खनाल खड्काले 10 जना सकुशल सम्पर्कमा आएको बताउनु भएको छ। मुगुको कारमारोङ गाउँपालिकाबाट जडीबुटी संकलनका लागि हुम्ला पुगेका 22 वर्षीय गणेश बुढाको भने मृत्यु भएको छ। उहाँको मृत्युको एकिन कारण भने खुल्न सकेको छैन।
1: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर साईले विभागीय मन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्रीसँग कार्य सम्पादन सम्झौता गरेको हो। कार्य सम्पादन सम्झौता पश्चात मुख्यमन्त्री साईले विकास बजेट समय सीमाभित्रै कार्यान्वयन गर्न निर्देशन दिनुभयो। कर्णालीमा चुनौतीको रूपमा रहेको विकास बजेट कार्यान्वयनको अवस्थालाई सुधार गर्नुपर्ने उहाँको जोड़ छ। यस्तै कार्य सम्पादनमा पनि प्रभावकारी ढंगले सम्पादन गर्न सबै मन्त्री तथा सचिवलाई साईले निर्देशन दिनुभयो। अब मन्त्रीहरूले सचिवसँग पनि कार्य सम्पादन सम्झौता गर्नेछन्। यस्तै उहाँले योजना अनुगमन प्रणालीलाई सकेसम्म प्रविधिसँग जोडेर लैजाने र अनुगमनलाई सहज छिटो नियमित र प्रभावकारी बनाउन एउटै छुट्टै सिस्टमको विकास गरेर प्रदेश सरकारले काम गर्ने बताउनु भएको छ। मुख्यमन्त्री साईले प्रमुख सचिव राधिका अर्यालसँग पनि कार्य सम्पादन सम्झौता गर्नु भएको छ।
0: प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर धम्की दिँदै नगद तथा जिन्सी सामान असुल गरेको आरोपमा बाँके प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरीकाले बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले रामेछापको गोकुल गंगा गाउँपालिका दुईका 30 वर्षीय सविता श्रेष्ठलाई पक्राउ गरिएको बताउनुभयो। श्रेष्ठले बाँकेको बैजनाथ गाउँपालिका दुई बस्ने 32 वर्षीय एक पुरूषलाई ब्ल्याकमेलिङ गरी आपराधिक लाभ उठाउने योजना बनाएको प्रहरीको भनाइ छ। श्रेष्ठले युवकलाई माया प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारी विभिन्न मुद्दामा फसाइदिने भन्दै डर त्रास र धम्की दिएको प्रहरीको भनाइ छ। धम्की दिएर पटक पटक नगद तथा जिन्सी सामान लिन थालेपछि पीड़ितको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढ़ाएको हो।
1: बर्दिया सम्भावित बाढ़ी तथा डुबानको समस्याको बारेमा पहिले नै जानकारी गराएका कारण विपद क्षति कम भएको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहले बस्तीमा माइकिङ गरी स्थानीयलाई सचेत गराउनको साथै सुरक्षा निकायलाई सतर्कता अवस्थामा राखिएकाले ठूलो क्षति हुन

0: विभागको भनाई छ। विगतको ठूलो वर्षभई बाढ़ी तथा डुबानको जोखिम हुने सूचना स्थानीय वासिन्दले समयमै नपाउँदा जनधनको क्षति हुँदै आएको थियो। लगातार आएको वर्षाका कारण बर्दियाका विभिन्न 10 घरमा क्षति पुगेको छ भने 15 घर डुबानमा परेका छन्। 73 जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोक प्रसाद ढकालले बताउनुभयो।
1: हावाहुरीले सल्यानमा फलफूल तरकारी तथा रुख बिरुवामा ठूलो क्षति पुर्याएको छ। तीव्र गतिको हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लटरम्ब फलेका सुन्तला, टिमुर, रिठा लगायतका फलफूलका दाना झार्नुका साथै तरकारी र मकै बालीमा समेत क्षति पुगेको छ। हावाहुरीका कारण छत्रेश्वरी, त्रिवेणी, बनघाट, कुपिण्डे, बागचौर र कपुरकोट लगायतका क्षेत्रमा व्यावसायिक खेती प्रभावित भएको किसानले बताएका छन्। लामो समयसम्म लगातार वर्षापछि आएको तीव्र हावाहुरीले फल लागेका सुन्तलाका बोट जोडले हल्लाउँदा ठूलो मात्रामा दाना र पात झरेर खेतबारीमा छरिएका छन्। छत्रेश्वरी गाउँपालिका दुईमा मात्रै लाखौं रूपियाँ मूल्य बराबरका सुन्तला हावाहुरीले झारेको स्थानीय विजय कुमार घरतीले बताउनु भएको छ। सुन्तला सहित अन्य फलफूल र मकै बालीमा ठूलो क्षति पुगेको उहाँको भनाइ छ। वडा अध्यक्ष प्रेम नेपालीले वडाका करिब 800 घरधुरी किसानले सुन्तला खेती गर्दै आएकोमा मुख्य आमदानीको स्रोत सुन्तला र टिमुरमा क्षति पुगेपछि निराश थाएको बताउनु भएको छ। बनगाड कुपिने नगरपालिकाको मासकाडा, तिरिबेली गाउँपालिकाको फलाबाङ लगायतका क्षेत्रमा पनि टिमुर क्षेत्रमा क्षति पुगेको छ। कपुरकोटमा पनि तरकारी तथा फलफूल खेतीमा व्यापक क्षति पुगेको छ भने हावाहुरीले कृषि क्षेत्रसँगै वन क्षेत्रमा पनि ठूलो क्षति गरेको छ। कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनका अनुसार केही घर गोठ र विद्यालयका छाना उडाउनुका साथै विभिन्न सामुदायिक वनमा सयौं सल्लाका रूख समेत ढलेको छ। ढलेका रूखका कारण विद्युत संरचना तथा बस्ती आसपास थप जोखिम बढ़ेको छ। बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले किसानबाट क्षतिको विवरण प्राप्त हुन थालेको भन्दै सबै क्षेत्रको क्षति विवरण संकलन गरिने बताउनु भएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श।

0: सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97053-00450।
1: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: वाटस्ट्रिक्स एक्टिभ अनि बम्परमा चारजना विजेतालाई थाइल्यान्ड हलिडे, यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी

तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सुरेखेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। देशका धेरै ठाउँमा आजको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अस्ति सोमबार बिहानैदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलिएको हो। अस्ति रातिदेखि छिटपुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। मौसम पूर्वानुमान

0: पत्र स्वीकृति दिएको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2,07,00,000 अमेरिकी डलर अर्थात 3,17,00,000,000 रूपियाँ भन्दा धेरैको अनुदान सहायता समेत स्वीकार गरेको बताउनु भएको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिने निर्णय समेत गरेको छ। मन्त्री परिषदको बैठकले दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गर्ने गरी प्रस्थापन समेत गरेको छ। अवकाश प्राप्त श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव र डाक्टर जगदीश कर्माचार्यलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवको पदस्थापनाको रूपमा जिम्मेवारी दिइएको छ।
1: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। विश्व एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाल आर्चरी टोली पदक विहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिएको छ। कतारसँगको खेल हारेसँगै नेपाल प्रतिस्पर्धाबाट बाहिरिएको हो। टोलीका प्रशिक्षक र खेलाड़ीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रिय स्तरमा भने बढ़दो प्रतिस्पर्धा र आधुनिक अभ्यासको अभावका कारण अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरेका छन्। नेपाली आर्चरी टोलीका प्रशिक्षक प्रेम प्रसाद पुनले टोलीले नेपालको औसत स्कोर कायम राखे पनि विश्व स्तरको तीव्र प्रतिस्पर्धासँग जुझ्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ। खेलाड़ी ज्ञानु अवाले पानीमा कसरी खेल्ने भन्ने अनुभव नहुँदा स्कोरिङमा समस्या भएको बताउनु भएको छ।
0: यस्तै श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भए पनि नेपाली क्रिकेट टोली विश्व एसियाली खेलकुदको क्वार्टर फाइनलबाटै बाहिरिएको छ। नेपाल र श्रीलंका बीचमा भएको हिजो हुने खेल वर्षाका कारण रद्द भएपछि नेपाल बाहिरिएको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णाली प्रदेशमा पछिल्लो समय मुटु रोगका बिरामीको संख्या बढ़दै खानपान नियमित व्यायाम र चेक जाँचमा ध्यान दिन चिकित्सकको सुझाव।
0: जबरजस्तीकरणी गरेको अभियोगमा सुर्खेतको लेगबेसीबाट एकजना पक्राउ थप अनुसन्धान हुँदै।
1: जडीबुटी संक्रमणका लागि हुम्लाको हिमाली भेग पुगेका 10 जना एक सातापछि सम्पर्कमा सबै सकुशल।
0: र विश्व एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदक विहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिए। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विशी विदा हुन्छौ। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: एस टाइम सेटा प्रायोजक फुलीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर फुलीगाउँमा जाऊ। निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू
4: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हाट जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली ठाकुरबाबा नगरपालिका 1 फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
5: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
6: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि? त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा

0: फुली मंगलसूत्र जन्तर छड्के तिलहरी इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: के तपाईँलाई दुनाका परि चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर भरदिया 98165-0672 98224-21679 र 98125-10349।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर संसारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 9869771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 9969.2 मेगाहर्ज।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा
1: केपी पोलिक्लिनिक भुरिगाउँ बजार बर्दिया।
2: खुशीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हेरेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पोमारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
6: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
6: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-35-582।
7: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको यो प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष प्रणीत लक्ष्मण सुवेदी सदाको समय आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँका मेषादी बाह्र राशिफल र तपाईँसँग भएका विविध जानकारीहरू दिने एउटा प्रयास गरिरहेको छु। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छु। कार्यक्रममा तपाईँ फोन गर्ने प्रयास गर्दै गर्नुहोला, म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचर कार्यक्रम आज मिति 2083 साल, आज अश्विन 14 गते असोज 14 गते हो आज बुधबार। तदनुसार ईस्वी सन 2026 सेप्टेम्बर 30 तारीक नेपाल सम्मत 1146 लागा रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु अश्विन कृष्ण पक्ष यानि कि पितृपक्ष रहेको छ। सूर्योदयमा चौथी तिथि 26 घडी 59 पदा दिनको 4:44 मिनटसम्म भरणी नक्षत्र, 10:52 पला बिहान 10:17 हर्षण योग, 2:08 पला कौलवकरण, 54:24 पला आज आनन्द योगमा काँड योग रहेको छ। आजको दिनमानको समय 29:44 पला, बिहान सूर्योदय 5:56 जाँदा भयो, साँझ सूर्यास्त 5:50 जाँदा रहनेछ। आज चतुर्थी श्राद्ध पञ्चाङ्गमा उल्लेख गरिएको छ भने भोलि पञ्चमी श्राद्ध र भोलि षष्ठी श्राद्ध दुईटै श्राद्ध भोलि रहेका छन्। यसमा तपाईँले एकदम ध्यान दिनुहोला, भोलि षष्ठी के अरे भोलि पञ्चमी र षष्ठी दुईटै श्राद्ध गर्दा पञ्चमी श्राद्ध 2:36 मिनटसम्म गरिसक्नुपर्ने र तत् उपरान्त बल्ला षष्ठी गर्नुपर्ने, बिहान उठ्ने बित्तिकै षष्ठी श्राद्ध गर्न चाहिँ पाइँदैन, लेखो भन्दैमा गरिहाल्न चाहिँ हुँदैन। पञ्चाङ्गमा पनि पहिले पञ्चमी श्राद्ध लेखाएछ, पछि षष्ठी श्राद्ध लेखाएछ। धेरै गुरुहरूले मलाई यसमा चाहिँ यसरी नभनिदिनु होला, गाह्रो पर्छ, नजिकै हुने मान्छेको षष्ठी छ, टाढा पञ्चमी छ, पहिले उहाँ पुगेर आउन भ्याइँदैन भन्नुहुन्छ। त्यो आफ्नो समस्या हो, तर शास्त्रीय मर्यादामा हामी रहौं, हामीले हामीलाई बचाउनु पर्छ, हामी मरिरहेका छौं दिनदिनै, किनभने हाम्रा शास्त्रले भनेका कुराहरू मानेनौ भने हामी दिनदिनै मर्ने अवस्थामा रहन्छौ। त्यसो भएको हुँदा हाम्रो आत्मा र हाम्रो प्राण भनेको शास्त्रीय मान्यता र शास्त्र नै हो, त्यसो भएको हुँदा विशेष ध्यान दिनको लागि अनुरोध गरे। अब पालो ग्रह गोचरको सूर्य कन्या राशिमा छन् भने चन्द्रमा मेष राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति आज कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत हेर्न सकिन्छ। अब क्रममा तपाईँको राशिले के भन्छ, तपाईँको राशिफल यस प्रकार रहेको छ। उन्नति असाध्यै राम्रो हुन्छ, लग्नमा चन्द्रमा छन्, आजको दिन तपाईँको महत्वपूर्ण रहन्छ, कुनै कामहरूबाट सकारात्मकता प्राप्ति हुने र आजको दिनमा धेरै कुरामा सकारात्मक हुनु आजको दिनबाट संकेत छ भने साथीभाइसँग पनि घुमफिर गर्ने योग छ। आजको दिनमा व्यापारमा भने सामान्य घाटा बेहोर्नु पर्ने योग रहेको छ। मन परेको व्यक्तिहरूसँग छुटिनुपर्छ, टाढाको यात्रा हुन सक्छ तर असाध्य कष्ट यात्रा हुन सक्ने भएकाले सावधानी पनि अपनाउँदै विचार गरेर अगाडि बढ्नु राम्रो हुन्छ। जागिरमा पदवृद्धि नभएर आजको दिनमा मनमा चिन्ता उब्जनेछ। एकादश स्थानको चन्द्रमा आमदामीका स्रोत वृद्धि छ, व्यापार व्यवसायमा लाभ लिन सकिन्छ, शेयर बजारमा सफलता, पठन पाठनमा शुभ संकेत रहेको छ। धर्म कर्ममा रुचि बन्नेछ, पशु र कृषि व्यवसायबाट लाभ लिन सकिन्छ, आफन्तहरूसँग अचानक भेटघाट मिष्टान्न भोजनको अवसर प्राप्त रहेको छ। अलिकति राहुको कारणले गर्दा काममा सफलता नमिल्ला, टाउको रोगले औषधि मूल्यमा धन खर्च वृद्धि गराउँछ, सन्तानबाट शुभ र संकेतहरू देख्न पाइन्छ। मन परेको व्यक्तिसँग भेटघाट रहन्छ भने आजको दिनबाट अलिकति केही आठौं चन्द्रमा रहेका छन्, चटपटीको भने भय रहन सक्ने सम्भावनाको कारणले गर्दा विशेष गरी आजको दिन यात्रालाई भने वर्जित गरेर अगाडि बढ्नु राम्रो हुन सक्ने योग रहेको छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मन असाध्य प्रसन्न रहनेछ। सोचेका कामबाट सकारात्मकता प्राप्तिको लागि राम्रो दिन छ। नभनेका काम बन्न सक्ने सम्भावनाले मन असाध्य हतोत्साहित रहनेछ। मन प्रसन्न हुँदा काममा एकदम अगाडि बढ्न सहज हुनेछ। वृश्चिक राशिको लागि काम उन्नति र प्रगतिमा मन जान सक्छ, तर प्रेममा भने असफल र पठन पाठमा एकदमै ध्यान दिनुपर्ने अवस्था रहेको छ। गोप्य कुरालाई सुरक्षित राख्नु, नभएदेखि तपाईँको धेरै कानूनी प्रक्रियाबाट झमेला बेहोर्नु पर्ने योग छ। आजको दिनमा भगवानको स्मरण गर्दै अगाडि बढ्नु राम्रो हुनेछ। नयाँ ठाउँको घुमफिर स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहने योग रहेको छ। आज विद्यार्थी हुनुहुन्छ, पठन पाठनमा शुभ छ भने सोचेका काम सकारात्मकताका साथ अगाडि बढ्नेछ। अधुरो कामहरू अधुरै रहनेछन्। कारण हो, आजको दिनमा लग्नमा राहु र धनस्थानमा शनि काममा विवादित पनि बन्नुपर्ने सम्भावना भएकाले सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन सक्छ। आजको दिनबाट तपाईँले गरेका आँटेका कामहरूमा अलिकति केही असावधानिक रहने कारणले गर्दा भोलि ठूलो क्षति बेहोर्न पर्ने योग रहेको छ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। सोचेका आँटेका कामहरू पनि एकदमै सहजताका साथ राम्रो बन्न सक्नेछ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूमा तपाईँलाई जानकारी दिने प्रयास गरिरहेको छु। हामी यतिखेर सोह्र श्राद्धको समयमा छौं। आज चतुर्थी श्राद्ध यानि कि चौथी भन्नुहुन्छ तपाईँहरू, चौथी श्राद्ध। धेरै भक्तहरूको मैले के पत्ता लाएँ भने तपाईँहरूको आफ्नो माताको पिताको कम्तीमा आफ्नो मरेको तिथि त पत्ता लाउनुहोस्। अलिकति गुरुहरूले पनि ध्यान दिनुपर्छ, तिथि त कम्तीमा हेरेर जान्नुपर्छ क्या। गुरु होम भनिसकेपछि अरू सबै कुरा सबैलाई थाहा नहोला होइन, तर एकदमै ध्यान दिनुपर्ने कुरा के छ भने तपाईँले एकदमै धेरै कुरामा ध्यान दिनुपर्ने कुरा चाहिँ तिथि नै हेरेर पत्ता लाउन सक्नु भएन भने कसरी तपाईँले भोलि श्राद्ध गर्ने है। तपाईँले यसलाई विशेष गरी ध्यान दिनु भएन भने भोलि तपाईँलाई घाटा लाग्छ। तपाईँको तिथि हुन सक्छ पञ्चमी, तर तपाईँले हेरिरहनु भएको छ षष्ठी अथवा अरू नै कुनै तिथि हेरिरहनु भएको छ भने त्यसलाई फल मिल्दैन है। पितरः वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता, पितृलाई पितरः वाक्यमिच्छन्ति, वाक्य शुद्ध हुनुपर्छ। कहाँ कुन विभक्ति प्रयोग गर्ने, कहाँ कुन वचन प्रयोग गर्ने होइन, यी सबै कुराहरूलाई तपाईँले ध्यान नदिएको खण्डमा धेरै कुरामा असहज हुन्छ। आदरणीय सज्जनहरू, एउटा कमेन्ट आएको रहेछ, जय श्री कृष्ण राधे राधे गुरुदेव, मेरो घरमा चाहिँ पिताश्रीले श्राद्ध गर्नुहुन्छ प्रभु, अनि मेरो घरमा पितृहरू धेरै धेरै चाहिँ बिग्रेका छन्। मैले सधैँ श्रीमद् भागवत कथा पाठ गर्छु, यसमा केही दोष लाग्दैन प्रभु। ओम पितृदेवाय नमः, ओम कुलदेवाय नमः, हर हर महादेव। पितृको लागि श्रीमद् भागवत कथा पाठ गर्छु भन्नुभयो, श्रीमद् भागवत कथा होइन मूल पाठ गर्नुपर्छ। अब तपाईँले भन्न खोजेको हो, तपाईँले पाठ भनेको अर्थ पढ्नुभयो भने अर्थ रहँदैन। दैनिक रूपमा सबैले भागवत पढ्नु राम्रो हुन्छ। सोह्र श्राद्ध, अष्ट, उदय, नवरात्र कुनै पनि दिन बार्नु पर्दैन जो दैनिक रूपमा पाठ गर्छ। बरु दैनिक रूपमा पाठ गर्दा द्वादशी तिथि चाहिँ सकभर पाठ नगरेको राम्रो भन्छु मैले, दैनिकको लागि है, बुझ्नुभयो कि भएन। सप्ताहको लागि द्वादशी तिथि बार्नु पर्दैन, तर दैनिकी पाठको लागि बरु बारेको राम्रो। नबार्दा पनि हुन्छ, तर बार्न मन लागेको खण्डमा एक दिन बारिदिनु राम्रो भइहाल्छ है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामीसँग जिज्ञासुहरू धेरै हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ, केही पृथ्वीका बारेमा चर्चा अथवा चिना गर्ने काम भइरहेको छ। को हुनुहुन्छ स्वागत गरिहाल्छु। राधे श्याम हजुर, ए प्रभु राधे राधे, ए हजुर, ए प्रभु, सम्पर्क भयो उहाँसँग हुन सकेन। हामी निरन्तर रूपमा छौं र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू हामी गर्ने प्रयासमा छौं। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा आइसक्नु भएको छ, स्वागत गर्छु।
1: हेलो, राधे राधे गुरुदेव,
0: राधे राधे, राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ? मोहन जी आरामै हुनुहुन्छ? ठिकठाक छ ज्यानलाई? अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? कसको बारेमा हेर्न चाहनुहुन्छ? मजाले भन्नु त,
1: मेरो बुवाको तिथि चाहिँ पूर्णिमा तिथि पर्छ र हामीले श्राद्ध गर्दा कुन तिथिमा गर्नु उचित हुन्छ? माला श्राद्ध,
0: अष्टमी श्राद्ध।
1: ए अनि हजुरबाको तिथि माला कता फालेको छौँ? हजुरबाको त्यसरी सोह्र श्राद्धको द्वादश द्वितीय तिथिमा खस्नु भएको थियो, अनि त्यो तिथि एक दुई वर्ष हामीले गऱ्यौँ, त्यस पछाडि गुरुहरूले हुँदैन त भन्नुभयो, अष्टमीको दिन गर्न थालेका छौँ, यो उचित हो कि होइन भनेर।
0: होइन, तपाईँले हजुरबुवाको श्राद्धमा तपाईँले के गर्नुपर्छ भने हजुरबाको श्राद्धमा तपाईँले हजुरबा बित्नु भएको सोह्र श्राद्धमै रहेछ कि अरू बेला रहेछ?
1: सोह्र श्राद्धको द्वितीय तिथि,
0: सोह्र श्राद्धमा बित्नु भएको भने हजुरबुवाको श्राद्ध पहिलो नम्बरमा एक पारावट विधिले गर्नुपर्छ है, अनि बल्ल महालय गर्न पाइन्छ। तपाईँले सिधै महालय श्राद्ध गर्नुभयो भने त फेरि मिल्दैन नि कुरो। तपाईँलाई झन्झरी काम हुन्छ, अब छोडिसक्नु भएको रहेछ, अब हजुरबालाई पनि अब आखिर बुवाको श्राद्धमा हजुरबालाई पिण्ड गइहाल्छ होइन। अब अष्टमी पिताजीको श्राद्ध गरौँ, तपाईँ क्लियर भएर बस्नु भइहाल्छ है। तर तपाईँ घरमा पितृको दोष छ है, ख्याल गर्नु। तपाईँले घरमा सप्ताह लाउनुपर्छ, यो सोह्र श्राद्धमा मृत्यु हुनु अनि हजुरबुवाको पिताजीको पूर्णिमा मृत्यु हुनु यो पितृको दोषको संकेत हो, बुझ्नुभयो कि भएन। तपाईँका पितृहरू बनेका छैनन्, तपाईँलाई कसरी हुन्छ दुःख दिइरहेका छन्, ख्याल गर्नु भएको छ। मैले तपाईँको मैले तपाईँको परिवारको चाहिँ हेरेको छैन, तर के हुन्छ तपाईँको जुन मलाई भन्नुभएको कुरा त्यसले पनि तपाईँलाई के दर्शाउँछ भने तपाईँलाई पितृको दोष अनिवार्य रूपमा छ, को छ ख्याल गर्नुहोला। फेरि पनि यस्तै अप्रिय घटनाहरू घटिरहन्छन् यस्तै यस्तै बेला,
1: त्यस्ता घटनाहरू त घटिरहेका छन्।
0: मैले भने त घटिरहन्छन्। अब तपाईँ घरमा के गर्नु पर्यो, सात दिनसम्म ब्राह्मण राखेर मजाले पाठ गराउनु पर्यो है।
1: हाम्रो पितृदोष भनेर हामीले पितृको लागि भनेर पाठ लगायौँ त परिवार मिलेर, तर अब दिदी पुगो पुगेन त अब के जानु र
0: है। अब कुन बिजुले गर्नुभयो होइन, कहाँ लाउनुभयो सप्ताह चाहिँ।
1: हाम्रो चाहिँ परियामा खस्नु भएको थियो यस्तै दसैँको बेला होइन, त्यही ठाउँमा हाम्रो सपरिवार
0: आमाको श्राद्धको भोलिपल्टदेखि प्रारम्भ गर्नुभयो।
1: प्रारम्भ त होइन पछि नै गर्यौँ, तर अब त्यही ठाउँमा चाहिँ हामीले अब घट्टु लगाइसकेको थियो, त्यही मण्डप बनाएर त्यही ठाउँमा
0: मण्डपभित्र अरू मान्छेलाई छिर्न दिनुभयो कि भएन।
1: होइन हामीले त आफ्नै कुलको मान्छे मात्रै
0: आफ्नो कुलको मात्रै मान्छे छिराउनु भयो, तर आफ्नो सबै मान्छेलाई जान दिनु पनि, तपाईँका काका ठुलो बा भान्जा भान्जी सबै आए नि होइन, राधे राधे सकियो छैन। पितृ कर्म त अझै एकदम शुद्ध भावनाले गर्नुपर्छ कि, अब भन्दाखेरि तपाईँलाई कति भन्छु सुन्नुहुन्न,
1: साँच्ची
0: तार्ने हो भने तपाईँले अहिले घरमा श्राद्ध गर्दा तपाईँको त्यो पिण्ड कसले छुन्छ। अरूले तपाईँको छोराले छुन्छ, आएर हजुरको छोराले आएर छुनुहुन्छ,
1: छोराले त छुँदैन,
0: किन थाहा छ, कर्म पुरा छैन, बिहान उठेर छोराले नुहाएको छैन, त्यही हेर्दा कुरो
1: हजुर।
0: अनि तपाईँको तपाईँको माध्यमद्वारा मैले सबैलाई भने श्राद्धमा चढाउनको लागि पकाउने पकवानमा पनि आफै पकाउनु पर्छ, तेलमा पकाएको पकवानले पितृलाई भोग नलगाउनु, गाईको घिउमा ओरिजिनल गाई गाउँको गाईको घिउमा, फेरि कस्ता गाईले चाहिँ कस्ता गाई अशुद्ध हुन्छ भन्दा मैले थोरै मेरो टिकटकमा फेसबुकमा मैले हिजो एउटा भिडियो बनाएर राखिदिएको छु, गरेर हेर्नु होला त्यहाँ है सबैले, सबै कुरा विधि पुग्नुपर्छ क्या हजुर है। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो इलामबाट, आफ्नो जिज्ञासा लिएर आउनु भएको थियो, यस्ता धेरै समस्याहरू छन्। म घरिघरि धर्म सिन्धु पल्टाउँछु, कहिले काहीँ निर्णय सिन्धु पल्टाउँछु, कहिले काहीँ अन्य ग्रन्थहरू पल्टाउँदै गर्दा यस्तो विवाद भेट्छु क्या, एउटा पानामा लेखिएको हुन्छ श्राद्धमा चाहिने महत्वपूर्ण कुरा भनेर एउटा पुराणले उद्धृत गरेको हुन्छ, श्राद्धमा राख्नुहोस् यी आठ चिज भनेर अर्को पुस्तकले लेखेको हुन्छ, अनि त्यो पुस्तक पुस्तक बीचमा भिन्नता पाइन्छ, अनि हामी त्यसलाई निचोड निकालेर के हो भन्ने कुरा तपाईँलाई प्रश्न भनिदिन्छौ है। मैले हिजो पनि कि अस्ति हो, मैले सायद हिजै होला है, तपाईँले हेर्नु भएको छैन भने हेर्नु होला फेसबुकतिर गएर, मलाई फेसबुकमा फलो गर्नुभएको छ भने गर्नुहोला। श्राद्धमा आठ चिज असत्य पवित्र मानेको चिजहरू मैले भेट्टाएँ है, कति कुराहरू हामीले छोरीको छोरो तोरीको साग के भन्ने गरेका छौँ नि होइन, त्यो भन्दा पनि विशेष लेखेका कुराहरू त्यो पनि छ तपाईँ मैले भनिहालेँ नि कुनै कुनै शास्त्रमा सबै त कहाँ पढेर साध्य लाग्छ होइन तर बाटो बिराउनु चाहिँ भएन एउटा बाटो त समात्नै पर्छ मैले त्यहाँ हिजो पढ्दाखेरि मलाई एकदम गदगद लागेको कुरा चाहिँ मत्स्य पुराणमा चाहिँ के लेखेको रहेछ भने नेपालको नामै तोकेर नेपाल कम्बलम भनेर लेखा रहेछ क्या नेपालमा बनेका कम्बलहरू प्रयोग गर्नुपर्छ श्राद्ध तर्पण आदि कर्ममा पवित्र हुनुपर्छ भन्ने कुरा है त्यसो भएको हुँदा मलाई कस्तो लाग्यो भने असाध्य प्रिय असाध्य पवित्र चिज यो भेडाको जुन ऊनबाट हामी राडी बनाउँछौँ सायद त्यही होला कम्बल भनेको होइन अब मैले यसमा धेरै गहिरो गइनँ किनभने नेपालमा बन्ने कम्मलहरू भने कम्मल त्यही हो शुद्ध हामीले मान्ने भनेको मलाई लाग्छ भेडाको ऊनबाट बनेको त्यहाँ शास्त्रमा के खुलाएको छ भने नेपाल कम्बलम अनि त्यहाँ त्यसको व्याख्यामा चाहिँ श्वेत अनि कृष्ण वर्णेन भनेर छ क्या सेतो र कालो भनेको छ भनेपछि सेतो भेडा र कालो भेडाको ऊन हो होइन अरू त मैले त्यसलाई कल्पना गरिनँ त्यसो भएको होला हामी शास्त्रहरूमा पनि नेपालमा बनेका कम्बलको ठूलो महत्व छ त्यस कारणले गर्दा घर घरमा एउटा राडी किन्नु है सबैले अब मलाई त कहिलेकाहीँ कतै जाँदाखेरि भक्तहरू उपहार दिनुभएको थियो ल्याएर राखेको छ पहिले पनि थिए राडीहरू तर राडीहरू पनि नकली आउनु थालेको छ भेडाको ऊनै ल्याउनु है ओरिजिनल ओखलढुङ्गातिर पाइन्छन् सोलुखुम्बुतिर पाइन्छ होला होइन अनि यता के अरे हुम्ला डोल्पातिर पाइन्छन् धेरै नै जुम्लातिर पाइन्छन् कालीकोटतिर पाइन्छन् है तपाईँहरूले मगाउनु होला कम्तीमा पनि एउटा दुइटा राख्नु होला त्यो राडी हेर्नुहोस् मान्छे मरेको बेला पनि ओछ्याएर बस्न मिल्छ त्यस्तो पवित्र चिज हो त्यही भएर त्यो श्राद्धमा पनि पवित्र मानेको छ तपाईँहरूले यसलाई ख्याल गर्नुहोला अन्य कुरा केही जिज्ञासाहरू भए हामीलाई सम्पर्कमा रहन सक्नुहुन्छ कोही जिज्ञासु आउनु भएको छ जिज्ञासु हो कि भाग्य हेर्ने हो राधे राधे यो हेलो भन्ने शब्दले मलाई फेरि यस्तो त एलर्जी हुन्छ हजुर के भएको है कहाँदेखि बोल्नुभयो ए प्रभु अब एकैछिन भन्दै हुन्छ त परिवारमा सल्लाह गर्दै हुनुहुन्छ फेरि हामीसँग कोही जिज्ञासु उहाँलाई एकैछिन आराम गर्न दिउँ हामीले किनभने एकैछिनै भन्नुभएको छ हामीले अर्को जिज्ञासुलाई स्वागत गर्ने तयारी गरिरहेका छौँ हाम्रो 98453796558
1: हेलो
0: राधे श्याम हजुर
1: हेलो
0: यस्तो भएपछि टाउको दुःख मलाई के गर्ने होला राधे राधे हजुर ए भगवान राधे श्याम हजुर राधे श्याम यो फोनले पनि कति चाँडो छापाउँछ क्या यसले हेलो भन्दाखेरि म बोल्दिनँ भन्छ फोन पनि है कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौँ हामी यतिखेर सोह्र श्राद्धको यो समय पावन दिनमा छौँ तपाईँहरूलाई जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सिधा सम्पर्कमा रहेर तपाईँहरूले हामीसँग कुराकानी गर्दै हामीसँग भएका विभिन्न जानकारी भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँले लिन सक्नुहुनेछ कोही जिज्ञासु हुनुहुन्छ राधे राधे हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ धरानबाट भन्नुभयो अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ आजभरि धरानतिर सुन्नुहुन्छ हो विष्णु पादुकातिर हुनुहुन्छ
1: हजुर विष्णु पादुका हो गुरुसँग कतिचोटि कन्ट्याक्ट भइसक्यो छ मेरो
0: त्यही छ अनि अहिले आज चाहिँ धेरैचोटि हेर्नुभयो आफूले भनिहाल्नुभयो आज कसको बारेमा हेर्ने त
1: आज चाहिँ मेरो हेरिदिनु नि गुरु
0: कति सालमा जन्मिनु भयो
1: 34 साल कार्तिक महिनाको 4 गते दिउँसो 2:30 बजे
0: 2:30 कहाँ जन्मिनु भयो तपाईँ
1: मेरो माइत चाहिँ धनकुटा जिल्ला हो मेरो
0: जन्म छोरो चाहिँ धनकुटा जिल्ला पर्यो होइन
1: हजुर
0: 34 सालको कार्तिक महिनाको 4 गते 2:30 राशिको नाम खिमा देवी हो मकर राशि हुन्छ हो
1: मकर राशि हेर्छु नाम त गद्री कुमारी राई चिनाबाट आएको चाहिँ
0: तपाईँको यो 34 सालको कार्तिकको 4 गते हो 2:30 समय हो भने राशिको नाम खिलामाया अथवा खिमा देवी नाम मकर राशि आउँछ। लग्न कुम्भ छ, कुम्भ लग्नको मालिक शनि सप्तम स्थानमा गएर बसेको छ। श्रीमानको माया असत्य छोरै पाउने योग छ, कति पाउनुभयो?
1: श्रीमानको माया त ठिक
0: ठिकै पाइरहेछु है, ठ्याक्कै कुरो चाहिँ मिल्दैन होइन,
1: हजुर
0: ठ्याक्कै कुरो मिल्दैन, अलि उहाँ कम कम बोल्नुहुन्छ होइन, मायामा एकदम कमी हुने योग छ है। फेरि सप्तम घरको मालिक हो सूर्य, निज भएर बसेको छ। नाना रम्य भवे तस्य त्रिषु चित्तम हि केवलम, दुई विवाहको योग थियो घर परिवारमा है, त्यो पनि ख्याल गर्नुपर्छ। अब यो शास्त्रले भनेको कुरा भन्यो हामीले, हजुर कोहीसँग त्यस्तो सम्बन्धहरू थियो कि केही थाहा पाउनु भयो कि बाबाको चाहिँ आँखाहरूसँग बिहे गरे हो कि
1: छैन? त्यस्तो छैन, त्यस्तो पनि हुनुहुन्थेन, अनि अहिलेसम्म त राम्रै छ गुरु।
0: यो चिना तपाईँको अब नाम सही हो भने चाहिँ हो, तपाईँको घरमा चिना बनेको छ?
1: चिना मेरो छ गुरु, तर सबै मेटी गएको छ, देखिँदैन।
0: त्यो चिनामा नाम के थियो अरे?
1: भत्री कुमारी राई।
0: के कुमारी?
1: भत्री कुमारी राई निकालेको थियो,
0: भवबाट नाम आउँछ।
1: हजुर भवबाट।
0: अनि भवबाट आएको त धनुराशि हुन्छ नि त, कसरी तपाईँको चाहिँ मकर राशि हुन्छ त?
1: धनु राशि दुईटा त्यहाँ थियो पहिलाको नाममा हेर्दै, अहिले त मेटी गएको छ सबै। धनु र अनि पहिलो राशि अनि मकर दोस्रो कि कस्तो त्यसै हेर्थ्यो पहिला।
0: अब के त्यही भएर त कुरो मिल्दैन त, अब भनिदियो यस्तो ठ्याक्कै थाहा नभएकोले फोन नगरौ न भन्नु मान्दिनहुन्न, अनि हेर्दा यो पनि हो यो पनि होइन यो पनि हो यो पनि होइन, अनि नाम पनि दुईटा राशि दुईटा त भन्नुहुन्छ, त्यसरी हुनै सक्दैन नि।
1: त्यही भएर म चाहिँ मकर राशिमा विश्वास दिन्छु गुरु।
0: अब एकचोटि यसो गरौँ न, तपाईँको चिनाको फोटो मलाई एकचोटि हाल्न मिल्छ?
1: चिनाको फोटो वाट्सएपमा पठाउनु पर्ने गुरु,
0: वाट्सएपमा तपाईँको त्यो चिनाको फोटो हाल्नु, अनि म त्यसमा के रहेछ भन्ने कुरा हेरेर म तपाईँलाई फेरि यता दिउँसो हजुरको फोन नम्बर पनि छोडिदिनु वाट्सएपमा, अनि म तपाईँलाई वाट्सएपमा फोटो हालिसकेपछि म त्यहाँबाट हेरेर जानकारी गराउँछु। हुन्छ नभए यसो क्या भनेकै मिल्दैन, यो तपाईँसँग बोलेर फाइदै छैन हो कि भन्न त। अब यहाँबाट हेर्दाखेरि अब सप्तम सप्तम स्थानमा आएर शनि बसेका छ सूर्यको घरमा, सप्तम घरको मालिक गएर सूर्य निज भएर भाग्य स्थानमा गएर बसेको छ होइन, अनिखेर चाहिँ अलिकति ग्रहमा अब श्लोक पढ्ने हो भने अब नाना स्त्री समागम नाना रमे भवेत त्रिषु चित्तम हि केवलम, यो एकदम अशुभ खालको श्लोक छ क्या। अब यसले यो भनेको अलिअलि त मिल्नुपर्छ, तर तपाईँले भनेको मिलेको छैन, यसलाई एकचोटि फेरि हेरौँ। अहिले छुट्टिन्छु राजेश्याम, कार्यक्रममा हुनुहुन्थ्यो लेखेर धरान सुनसरीबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौँ। एकैछिन छोटो दिन्छु विश्राम, विश्रामपछि तपाईँका मनमा भएका कुराहरू कमेन्टहरूमा हामी हेर्ने नै छौँ। तपाईँ स्वर श्राद्धको यो पक्षमा विशेष पितृहरूलाई के गर्दा प्रसन्न हुन्छन् भन्ने कुराहरू हामीले फेसबुक टिकटक युट्युबमा हालिरहेका छौँ, सम्झिन पनि सक्नुहुन्छ हेर्न पनि सक्नुहुन्छ। अहिलेको लागि भने एकैछिन छोटो विश्राम।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने फेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 3712 76 1।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? शङ्खुवा सभाबाट के भन्नुभयो? सविताजी, अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कविताजी, अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कहाँनिर पर तपाईँ घर? तपाईँको घर चाहिँ कुन पालिका पर्छ भन्नु खोजे? अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो भदैनीको बारेमा गुरु।
0: भदैनीको साल महिना गते समय भन्नु त?
1: 2000
0: भन्नु न।
1: यहाँनिर म हेर्दैछु गुरु, यहाँनिर ट्राई गर्दा गर्दै लागेको छु, कापीको यहाँ पन्ना टिप्दैछु।
0: अनि कपीमा हेर्नु पर्दैन त? कति बेर कुर्नु मैले भन्नु त?
1: एक मिनट गुरु, धेर होइन।
0: ए अझै एक मिनट गुरु पर्यो, अब फोन राख्नु, फेरि फोन गर्नु है। हामीसँग समयको अभाव छ, माफ गर्नुहोला। तपाईँलाई मैले बारम्बार अनुरोध गरेको छु, कम्तीमा कपीमा लेखेर राख्नुहोला अनि हामीसँग प्रत्यक्ष कुराकानी गर्नुहोला। हामी एक मिनट त धेरै समय हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? ओखलढुङ्गाबाट। हजुरको शुभ नाम? ताराजी, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ हजुरले? ओखलढुङ्गाबाट सुन्नुहुन्छ। अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोरीको बारेमा हेर्न चाहन्छु गुरु।
0: अनि आज पनि कार्यक्रम सुन्नु भएको छ?
1: हजुर गुरु।
0: अनि ओखलढुङ्गा एफएम बजेको छैन भन्ने कुरो भर्खरै मलाई थाहा भयो त, फेरि कसरी सुन्नु भएको कार्यक्रम? घर चाहिँ तपाईँको
1: हाम्रोमा चाहिँ अलिकति खोल्दै पर्दै के भएर टिप्दैन गुरु, अनि खोटाङ एफएम चाहिँ सजिलै टिप्छ गुरु।
0: अनि भन्नु त, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अरे?
1: मेरो छोरीको बारेमा गुरु।
0: साल महिना गते समय भन्नु त?
1: 2055 साल।
0: भन्नु न, म सुन्दा छु।
1: 2055 साल फागुन 4 गते
0: हजुर
1: मङ्गलबार
0: हजुर हजुर
1: बिहान 6:15 गुरु।
0: बिहानको 6:15 कुन कुन जिल्लामा भयो जन्म चाहिँ? यो छोरी हो तपाईँको? यो कति गतेको राति कति गतेको बिहान हुने बेला भन्नु त?
1: यो चाहिँ 3 गतेको राति 4 गतेको बिहान
0: 3 गते के बार थियो, 4 गते के बार थियो तपाईँको? कति के अरे, 3 गते के बार थियो, 4 गते के बार थियो?
1: 3 गते सोमबार, जन्मेको चाहिँ बिहान मङ्गलबार भन्नु कि के भन्नु कुरो। अब
0: सोमबारको राति, अब यो 3 गते सोमबारको राति 6:15 भन्नुपर्छ, किनकि घाम उदाएको भनेको छ है।
1: हजुर गुरु।
0: अनि यो तपाईँको छोरीको नाम गीता नाम आउँछ, मकर राशि हुन्छ,
1: औंसी
0: तिथिमा जन्म भएको युग देखिएको छ, लग्न रहेको छ तपाईँको छोरीको लागि मकर लग्न, मकर लग्नको मालिक हो शनि, शनि गएर बसेको छ चौथो भावमा, चौथो भावमा निज भएर बसेको छ, अलि एकोरे भेडी जिद्दी स्वभाव कि सप्तम स्थानमा राहु छ, सप्तम राहुले एकदम घरबार बिगार्न सक्छ, प्रेम असफल बनाउन सक्छ, पढाइ लेखाइमा राम्रै हो, आत्तिनु पर्दैन, शुक्र उच्च छ, अनि बृहस्पति पनि सुगृही भएर बसेको छ, औंसीको शान्ति गर्नु, सातौं राहुको शान्ति गर्नु, जप पूजा पाठहरू गर्नु, अहिले शनि भन्ने कुरा चलिरहेको छ, शनिको शान्ति गर्नु राम्रो हुन्छ है।
1: हजुर गुरु, अनि गुरु यो औंसीको देश लाग्छ लाग्छ सबैले भन्छन् गुरु, त्यो चाहिँ
0: औंसीको जस्तो लाग्छ र त शान्ति गर्नु भने त यसलाई शान्ति गराउनु, पूजा पाठ गराउनु, त्यस्तो धेरै आतिनु पर्दैन।
1: हजुर,
0: यो औंसीको दोषलाई गुरुबाहरूसँग सल्लाह गरेर शान्ति गराउनुपर्छ, अनि चन्द्रग्रहण युग पनि छ, शान्ति गराउनु, चिसोबाट जोगाउनु, घरबारबाट एकदमै अपहरित हुनुपर्छ, एकदम शान्त हुन सिकाउनु होला, नझर्किन भन्नु है छोरीलाई।
1: हुन्छ गुरु, अनि उसको यो पढाइ चाहिँ अब यो डिग्री अहिले सक्यो गुरु, अब यो जागिरमा चाहिँ के छ गुरु?
0: मैले भने त पढाइ राम्रै हुन्छ, जागिर राम्रै हुन्छ, अहिले अलिक शनि ग्रह चलिरहेको छ, अलिकति कमजोरी हो नभएदेखि यसको लागि पनि नराम्रो छैन, राम्रै छ, सबै कुरा राम्रै हुन्छ, राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: हुन्छ गुरु,
0: अहिले छुट्टिन्छु, राधे राधे।
1: गुरु राधे राधे गुरु,
0: मी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142 73601 सम्पर्कमा आउन सक्नुहुनेछ। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा हुनुहुन्छ? राधे राधे हजुर,
2: गुरु
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? किरणजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले? कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोराको बारेमा गुरु।
0: कति सालमा जन्मिनुभयो छोरा?
2: 2076 साँझको 4:55
0: 4:55 साँझ कुन जिल्लामा भयो जन्म? बार के थियो अरे?
2: मंगलबार
0: है। राशिको नाम टंक राज, सिंह राशि हुन्छ, लग्नमा राहु छ, एको र कति जिद्दी छ छोरो है? एकदम धेरै घमण्डी खालको छ, बाउ फेरि असाध्य नक्कली, असाध्य राम्रा हुनुहुन्छ, घरमा पैसाको कमी हुँदैन, अलिकति तपाईँको एउटा पितृको दोष परेको छ, यो कारण के हो भने सूर्य ग्रहण युग पनि छ, गुरु चन्द्र युग पनि छ, यसले गर्दा पितृको दोष ल्याइदियो, भोलिको दिनमा वैवाहिक जीवन बिग्रिन्छ, पढाइ लेखाइ सबै कुरा राम्रो छ बच्चाको लागि, यसको लागि महामृत्युञ्जय जपहरू गराएर एकचोटि महामृत्युञ्जय कवचहरू बाबुलाई घाँटीमा लगाइदिनु। बिहिबार र आइतबार घर परिवारमा सधैँभरि लसुन प्याज माछा मासु खाना छोड्नुपर्छ है। अहिले त्यस्तो ग्रह भनेर छैन, यो 6 वर्षसम्म उल्का भन्ने ग्रहको पालो हो होइन, अब यो उल्का सकिया छ, आत्तिनु पर्दैन, तर गुरु चन्द्र युग र सूर्य ग्रहण युग छ, लग्नमा राहु छ, असत्य कुरो हुन्छ छोरो, एउटा कवच लगाइदिनु, केही कुरामा कन्ट्रोल हुन्छ, यसलाई धेरै जिस्काउने, धेरै बोलाउने, धेरै गाली गर्ने नगर्नु, एकदम झन् जति तपाईँ बोल्नुभयो उति रिसाउँछ, कडा छ मान्छे, एकदम मूर्ख होइन त कि छैन?
2: एकदम
0: यसलाई विशेष ध्यान दिएर अगाडि बढ्नु होला, राम्रो हुन्छ है त।
2: पछि भविष्यमा त्यस्तो केही स्वास्थ्य समस्या हुँदैन
0: त्यस्तो, त्यही त तँ नआओस् भनेर अहिलेदेखि शान्तिहरू गर्ने, अहिलेदेखि कवचहरू लाउने गर्नुपर्छ, बिहिबार र आइतबार सधैँभरि पवित्र राख्नुपर्छ है।
2: यसको पढाइ कस्तो हुन्छ?
0: पढाइको लागि राम्रै हुन्छ, आर्सिनु पर्दैन। एक अङ्ग राम्रो हुन्छ, पूर्व दिशा पहिलो रङ राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। वास्तुहरूमा सामान्य दोष परेको छ, आर्तिनु पर्दैन है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू पनि गर्ने प्रयासमा छौं र तपाईँ यतिखेर कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हामीलाई सुन्दै हुनुहुन्छ रेडियोमा, अनि पक्कै पनि तपाईँले आज हिजो अथवा भोलि पितृको नाममा केही दान दक्षिणा गर्ने तयारी गर्दै हुनुहुन्छ होइन। तपाईँ जहाँ पनि जस्तो अवस्थामा पनि हुनुहुन्छ भने पनि हामीलाई सम्झिन सक्नुहुन्छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142376 सीधा सम्पर्कमा तपाईँ आउनुभयो भने हामीसँग प्रत्यक्ष कुराकानी हुन्छ, कोही जिज्ञासु हुनुहुन्छ। हामी यस पछाडि तपाईँहरूले राख्नुभएका कुराहरू केही कमेन्टमा महत्वपूर्ण जस्तो कुरा रहेछ भने हामीलाई सनातन रेडियो नेटवर्कबाट सुनेर राख्नुभएका कुराहरूलाई पनि हामी पक्कै पनि त्यहाँबाट हेर्नेछौ। के छ पहिले फोन सम्पर्कमा कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर? प्रेम प्रसाद भण्डारी के छ के छ खबर भनेको मैले?
1: ए खबर राम्रै छ, अनि तपाईँ घाम सूर्यनारायण चाहिँ लाग्न भएको छ त्यो तिन
0: दिनभयो। अनि अहिले के छ, केही श्राद्धको बारेमा केही जिज्ञासाहरू छन् कि जन्म कुण्डली हेराउने हो कसैको?
1: मेरो नातिनी र नातिको जम्ला हुन् उनीहरूको चाहिँ हेर्नु पर भनेर हजुर।
0: जमलीको एकजनाको मात्र हेर्न मिल्छ, दुईजनाको हेर्न मिल्छ?
1: नातिनी नाति छन् जुम्ले,
0: जुम्लेको एकैचोटि हेर्न मिल्दैन, फरक फरक हुन्छ है।
1: अलिकति
0: तपाईँले पहिले बुझ्नु न, त्यही ओरपर छ, ओरपर हुन्छ, ओरपरको भाग्य पनि ओरपर हुन्छ भनेर दुईटा एकैचोटि हेर्न मिल्दैन। कसको चाहिँ हेर्नु पहिले? नातिनीको आज एकजनाको हेर्न मिल्छ, अनि फेरि नातिको बारेमा फेरि पछि हेर्ने हुन्छ। फेरि सुन्नु न पहिले, यहाँ एकजनाको हेर्न मिल्छ, नातिको हेर्ने कि नातिनीको हेर्ने भन्न खोजे मैले। कुन जिल्लामा?
1: यो काठमाडौँमा जन्म,
0: यो दिउँसोको होइन,
1: दिउँसोको 12 बजे।
0: के भएको थियो जन्म चाहिँ नातिनीको?

उहाँले भनेको साल महिना गते अनि समय आएर चिना बनाइदिने अनि त्यो चिना लगाएर उहाँले घर खान्छ. घर जाने बित्तिकै यो कहाँ हो त नि, यो त तेरो गते मिलेन भन्नुहुन्थ्यो. अनि फेरि घरमा यहाँ आउनुहुन्थ्यो हामीसँग. अनिखेर चाहिँ यो तपाईँलाई मैले अर्कै भनेको थिएँ, अर्कै भनिदिनु भयो भन्नुहुन्छ उहाँ ल्याएर. त्यही भएर बाह्र पनि त्यहाँ कहाँ मिलेपछि त तपाईँले फलान बार भने अब के भन्दाखेरि अर्को गते चेन्ज गर्नुभयो भने पनि बार त चेन्ज हुँदैन त ठ्याक्कै भन्ने बित्तिकै. त्यही भएर हामीले तपाईँलाई शुद्ध होस्, हामीले भनेका कुराहरू तपाईँलाई पुगुन् भनेर हामीले तपाईँलाई यी यस्ता कुराहरूमा हामीले जोड दिइरहेका छौँ. माफ गर्नुहोला तपाईँहरूले हामीलाई फोन गर्दै गर्दा फोन लागेर पनि होइन, पालो आएर पनि हेरिदिनु भएन. सामान्य कुरो हेर्दै भइहाल्थ्यो नि, तपाईँको मनमा त्यो आउँछ खटपट, मलाई थाहा छ. सबैले त्यही भन्नुहुन्छ अरू बेला पनि मलाई अफलाइनमा आएर पनि. तर वास्तविक त्यो यसको रहस्य छुट्टै छ, तपाईँलाई थाहा छैन, भोग्नलाई थाहा हुन्छ क्या. त्यो कुरा हामीले भोगेका छौँ हजुर. ल जय श्री राधे गुरु, म सूर्य थापा बन्देपुर एक तनहुँबाट हाम्रो पात्रो एपमा सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्दैछु. गुरु मेरो जिज्ञासा यस प्रकार छ. गुरु यो चाहिँ मैले हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा पढिरहेको कमेन्ट हो, तपाईँ यो कमेन्ट थप्न पनि सक्नुहुन्छ है. मेरो जिज्ञासा यस प्रकार छ गुरु, महालयाको महालय लेख्नु भयो होला, महालयको श्राद्धमा दाजुको श्राद्ध भाइले गर्न मिल्छ कि मिल्दैन गुरु, र छोरा विदेश छन् पोहोरसम्म नियमित श्राद्ध भइरहेको थियो, विवाह नभएको छोरीले के गर्न मिल्छ जानकारी गराइदिनु न गुरु. जय श्री राधे. अब छोरा हुँदाहुँदै दाजुभाइले गर्न अधिकार हुँदैन, मिल्दैन ल. अब छोरीले केही गर्न मिल्दैन, यसो सिद्धारो दान गर्ने, शुद्ध भोजन गर्ने यो सोह्र दिन. जय श्री राधे राधे गुरुदेव, आज पनि सुन्दैछु कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क मार्फत. मम्मीको वार्षिकी भर्खरै भदौ एक गते गरेको हो गुरु. मम्मीको श्राद्ध तिथि पञ्चमीमा हो, पिताको तिथि थाहा छैन. गुरुदेव के गर्नुपर्छ होला गुरुदेव पिताको लागि? गुरुदेवले मलाई जानकारी गराइदिएमा आभारी हुने थिए गुरुदेव. मेरो घर भन्नुपर्दा कालीकोट जिल्ला पचार झरना गाउँपालिका वडा नम्बर 9 तिखार्तीमा हो गुरुदेव. जय राधे राधे गुरुदेव, जय सनातन रेडियो नेटवर्क भन्नुभएको छ. अब यो अहिलेसम्म बाबाको के गर्नु भएको छ भन्ने कुरामा भर पर्छ. त्यस्ता तिथिहरू थाहा नहुने मान्छेले औंसीको दिनमा अष्टमीको दिनमा श्राद्ध गर्नु राम्रो हुन्छ. यसको लागि चाहिँ तपाईँलाई म दिउँसो मलाई फोन गर्नुभयो भने अझ धेरै कुरामा जानकारी गराउनेछु है त. अरू खासै कमेन्टहरू मैले आज देखिन, तपाईँहरू प्रत्यक्ष रूपमा एउटा कमेन्ट आइरहेछ फेरि आजै. राजाजे म विनुता गहतराज माने भन्जाङ गाउँपालिका 2 बाक्सा ओखलढुङ्गाबाट हाम्रो पात्रबाट कार्यक्रम सुन्दैछु गुरु. औंसीमा जन्मेको मान्छेको ग्रह शान्ति कसरी गर्ने? ग्रह चाहिँ संकटा र 9 ग्रहको गर्नुपर्छ, अनि 9 ग्रह त जम्मा 9 हुन्छन्, सबैको त शान्ति त होइन, पूजा चाहिँ गर्नुपर्छ. अनि यो औंसीमा चाहिँ भाइ जन्मेको हो, यो भदै भदै पछि, यो भदौ पछि कि भदै के लिनु भयो, भदौ पछि कुनै पनि भदै यो जन्मेपछि भन्न खोज्नु भयो होला, कुनै पनि भदै जन्मेको छैनन्, यो ए भदै रहेछ उहाँको. यही भाइको ग्रहको दोषले अरू भाइ नजन्मेको हो र गुरु भनिदिनु पर्यो गुरु. राधेश्यामा त के छ चिनाहरू हेर्नुपर्छ, चिनाहरू हेरिसकेपछि हामी तपाईँलाई जानकारी पक्कै पनि गराउनेछौँ. आजको लागि कमेन्टको समय अब लगभग छैन, हामीसँग कमेन्ट सकिसकेको छ. धेरैभन्दा धेरै भक्तहरूलाई हामीले आजभोलि फेसबुकमा टिकटकमा युट्युबमा भिडियोहरू हामीले अलिअलि अलिअलि हाल्न थालेका छौँ. धेरै समय त छैन हामीसँग, तथापि तपाईँहरूले धेरैले रिक्वेस्ट गर्नुभएर धेरैले चाहिँ हामीलाई अनुरोध गर्नुभएको भएर हामीले तपाईँहरूलाई जानकारी गराएको हो. हामीले हिजो गाईको बारेमा अनि श्राद्धमा चाहिने अनिवार्य 8 चिजको बारेमा यस्ता कुराहरू हामीले टिकटकमा पनि राखिदिएका छौँ, हेर्नुहोला. फेसबुकमा पनि हेर्नुहोला, लक्ष्मण सुवेदी 333 सर्च गर्नु, जहाँ सर्च गरे पनि युट्युबमा टिकटकमा फेसबुकमा इन्स्टामा सबैतिर हामीले हालिदिएका छौँ. तपाईँहरूले त्यो भिडियो हेरेर कस्तो लाग्छ भिडियो, अनि के अधुरो भयो, अब तपाईँलाई के जानकारी लिनु छ त्यहीँ गएर कमेन्ट गरिदिनको लागि अनुरोध गर्दै कार्यक्रम ज्योतिष दर्पणको आज म अन्तिम भागमा रहेको छु. अब भोलि बिहान तपाईँ र मेरो भेट पुनः 8 रेडियोको ध्वनि तरङ्गमा रहनेछ. तपाईँ भरतपुरमा भेट्न आउनको लागि पनि आउन सक्नुहुनेछ. म भरतपुरमै छु, धारेचोकको यास स्कूलको ठ्याक्कै अगाडिपट्टि, हाकिम चोकबाट थोरै भित्र हो. तपाईँहरू फेरि धेरै कतै अन्तै जानुहोला, यहाँ धेरैले मलाई भेट्न भनेर आएर फर्किनु भएको छ. यसरी तपाईँहरू अन्त गएर फर्केर मलाई चाहिँ घरमा गएर गाली नगर्नुहोला है. लक्ष्मण गुरुलाई भेट्न आएको भने चाहिँ एकचोटि फोन गर्नुहोला 98453 97658 र 98

0: 1942-71 मा सम्पर्क गरेर हामीसँग तपाईँ भेटेर हामीसँग प्रत्यक्ष कुराकानी पनि गर्न सक्नुहुनेछ अथवा चिनाहरू बनाउनु परेको छ भने पनि सम्पर्कमा रहन सक्नुहुनेछ। है हामी आज कार्यक्रमको लगभग अब अन्तिम भागमा छौं। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रहनेछ। तबसम्मको लागि भने म लगायत विभिन्न रेडियोमा प्राविधिकमा रहनुहुने साथीहरूलाई आज्ञा दिनुहोस्। राधे राधे।
1: गर्जन छ सधैँ पाक झैं बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
2: के तपाईलाई दुना टपरी चाहिएको छ? पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
3: धेरै धेरै धन्यवाद छ है नानी।
4: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
3: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
4: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
3: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
4: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
3: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 खुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
5: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुडिका बर्दिया।

राजमार्गमा पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध। बाढ़ी पहिरो जन्य पछिल्लो विपदका घटनामा 35 जनाले ज्यान गुमाए। बागलुङ र पर्वत जोड्ने मालडुङ्गा पुलको मर्मत थालियो। देशका धेरै ठाउँको मौसम सफा, आज हिमाली र पहाड़ी थोरै ठाउँमा हल्का वर्षा हुने, फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न र आधिकारिक सूचनाको भर पर्न आग्रह। ट्रम्प प्रशासनलाई तेस्रो देशमा आप्रवासी पठाउन सर्वोच्च अदालतद्वारा अनुमति, तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक। र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटी अपीलमा जाने। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङको कृष्णभीर, टिंगानखानी, परेवाभीर र बांगेमोड क्षेत्रमा पहिरो लगायतका अवरोध हटाएर दिउँसो 1 बजेदेखि सड़क सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। यो सँगै संघीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सबैजसो सड़क सञ्चालनमा आउने भएका छन्। यससँगै मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलतालमा सड़कको झण्डै 70 मिटर लम्बाई भाँसिएपछि आवागमन एकतर्फी छ। यो सड़क भई आवागमन एकतर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अपनाउन र लेन अनुशासनको पूर्ण पालना गर्न भरतपुर सड़क डिभिजन कार्यालय चितवनले आग्रह गरेको छ। बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खोलेको छ। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन र पहिरो पन्छाएपछि हिजोदेखि गाड़ी एकतर्फी चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकोले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएको छ। अहिले बीपी राजमार्गका जोखिमयुक्त केही ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी चलेका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। अरनीको राजमार्गको धोलीखेल खावा खण्डमा पहिरो हटाएर गाड़ी चल्न थालिसकेका छन्। यस्तै हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालनमा आएको छ। कान्ति लोकपथमा अहिले एकतर्फी गाड़ी सञ्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मकवानपुरतर्फको सड़कमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कान्ति लोकपथ हिजो एकैछिन खुले पनि ललितपुरतर्फ बागमती गाउँपालिका 3 तारकुजे भट्टेडाँडा नजिकैमा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। सुक्खा पहिरो हटाएपछि सड़क एकतर्फी खुलेको हो, दुईतर्फी खुलाउने गरी प्रयास भइरहेको अस्थायी ट्राफिक पोस्ट भट्टेडाँडाले जनाएको छ। हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको हेटौँडा कोलेखानी सिस्नेरी फाकेलका सड़क अस्ति सोमबार बिहानदेखि नै सञ्चालनमा आइसकेका छन्। यसैबीच गएको असोज 8 गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो लगायत विपदजन्य घटनामा अहिलेसम्म 35 जनाको ज्यान गएको छ। केन्द्रीय प्रहरीका अनुसार विपदबाट बागलुङमा सबैभन्दा धेरै 12 जनाले ज्यान गुमाएका छन्। त्यस्तै म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रूकुम पश्चिममा 1-1 जनाको ज्यान गएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 182 घरमा आंशिक क्षति छ। 10 वटा पुल, 31 वटा गोठ र 114 पशु चौपायामा क्षति भएका प्राधिकरणको तथ्याङ्क छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। कालीगण्डकी नदीको बाढ़ीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि सड़क सञ्जाल विच्छेद भएको छ। पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम पनि थालिएको छ। बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्गमा घुड्ने गाड़ीले समेत यो पुल प्रयोग गर्दै आएका थिए। पुलमा क्षति पुगेपछि लामो दूरीका गाड़ी चलाउन समस्या भएको छ। अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रु, बिरामीको लागि वैकल्पिक सड़कको पहुँच नहुँदा समस्या थपिएको हो। पोखरा तथा अन्य जिल्लाबाट बागलुङ आउजाउ गर्ने यात्रुले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तु ओसार पसारमा पनि प्रभाव परेको छ। मालडुङ्गाको पुल मर्मतको काम शुरू गरिएको सड़क डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो। मूल संरचनामा बाढ़ीले क्षति नपुर्याए पनि पुलसँगै जोड़िएको पर्खाल कटान गरेकोले तत्कालको लागि ग्याबिन जाली लगाउने तयारी थालिएको हो। 1 हप्ताभित्र यो पुल सञ्चालनमा ल्याउने गरी काम थालिएको उहाँले बताउनुभयो। देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको हो। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार झरी पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको

भनाइ छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी बढ़न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै तराईका सबैजसो भागमा गर्मी बढ़ेको छ। आज कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा मात्रै हल्का वर्षा र हिमपातको सम्भावना छ। यसैबीच अहिले सामाजिक सञ्जालमा फेरि यही असो सत्रदेखि लगातार तीन दिन ठूलो वर्षा हुने चर्चा र हल्ला फैलिएको छ। गएको बुधबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा झरी परेको थियो। लगत्तै अर्को मुसलधारे वर्षाबारे हल्ला फैलिएको हो। तर यस्ता हल्लाको पछि नलाग्न र मौसम सम्बन्धी अत्यावधिक सूचना तथा बुलेटिन हेर्न जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अबको मौसमबारे चासो र खोजी बढ़ेपछि आधिकारिक निकायले अहिले आइरहेको हल्ला निराधार रहेको भन्दै खण्डन समेत गरेको छ। महाशाखाले तत्काल त्यस्तो कुनै पनि ठूलो वर्षाको पूर्वानुमान नरहेको र तथ्यहीन खबरको पछि नलाग्न आग्रहसहित यस्तो अफवाह नफैलाउन पनि अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सड़क सम्पर्क पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच छलफल भएको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टमा बसेको बैठकमा भोटेकोशी बाढ़ी तथा असोज 8-11 गतेसम्मको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरूद्ध सड़क पुनर्स्थापनाको लागि भइरहेका प्रयासबारे छलफल भएको हो। बैठकमा प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिको विवरण अध्यावधिक गर्ने तथा सड़क सम्पर्क पुनर्स्थापनाको लागि भइरहेका कामको समीक्षा गरिएको थियो। केन्द्रीय मनसून प्रतिकार्य कमाण्ड पोस्टका संयोजक डाक्टर धर्मराज उप्रेती सहितको टोलीले रसुवा, नुवाकोट र धादिङ जिल्लाको मनसून प्रतिकार्य कमाण्ड पोस्टसँग समन्वय गर्ने निर्णय पनि गरेको छ। संयोजक डाक्टर उप्रेतीले अस्थायी आवासको लाभ गराई पहिचान, सम्पर्कविहीन व्यक्तिको विवरण रुजु तथा प्रमाणीकरण र त्यसैको आधारमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भएको बताउनुभयो। बैठकले प्रभावित परिवारलाई राहत तथा अस्थायी आवासको व्यवस्था गर्न आवश्यक विवरण यथाशीघ्र अत्यावधिक तथा प्रमाणीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ। आज विश्व स्कूल दूध दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने यो दिवस विद्यालयमा दूधको महत्वबारे जनचेतना अभिवृद्धि तथा विद्यालय दूध कार्यक्रम प्रवर्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ। यो वर्ष बलियो हड्डी बलियो शरीर खेलकुद र विकासका लागि दूध अमूल्य आधार भन्ने मूल नाराका साथ दिवस मनाउन लागि हो। नेपाल डेयरी एसोसिएशनले बाल बालिकाको पोषण सुधारसँगै किसानको दूधको बजार विस्तार र स्वदेशी दूध क्षेत्रको दिगो विकासको लागि राष्ट्रिय विद्यालय दूध कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएको छ। विश्व स्कूल दूध दिवस 2083 अवसरमा एसोसिएशनले विद्यालय दूध कार्यक्रमलाई बाल बालिकालाई दूध सेवन गराउने कार्यक्रमका रूपमा मात्र नभई पोषण, शिक्षा, स्वास्थ्य, खानपान, किसानको उत्पादनको बजार र दुग्ध उद्योगको विकासमा जोड़ दिनुपर्ने बताएको छ। अब विदेशको खबर। अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई तेस्रो देशमा समेत निर्वासन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई बाटो खोलिदिएको छ। सर्वोच्चले आप्रवासीहरूलाई उनीहरूकै देश बाहेक अन्य पनि पठाउन सक्ने गरी ट्रम्प प्रशासनलाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। सर्वोच्च अदालतले ट्रम्प प्रशासनको आपतकालीन निवेदन स्वीकार गर्दै तल्लो अदालतको यसअघिको आदेश कार्यान्वयनमा रोक लगाएको हो। बोस्टनको जिल्ला अदालतले यस्तो नीति गैर कानूनी ठहर गरेपछि त्यस विरूद्ध अमेरिकी न्याय मन्त्रालयले सर्वोच्च अदालतमा अपील गरेको थियो। सर्वोच्च अदालतले तल्लो अदालतको आदेश रोक्दै निर्वाचन प्रक्रिया पुनः शुरू गर्न अनुमति दिएको हो। यस विषयमा सर्वोच्च अदालतले आउँदो डिसेम्बरमा विस्तृत सुनवाई गर्ने भएको छ। मानव अधिकार समूहका अनुसार अहिलेसम्म 25,000 भन्दा बढ़ी आप्रवासीलाई 29 तेस्रो देशमा पठाइसकिएको छ। अब खेल खबर। प्रिमियर लीगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघन सम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यान्चेस्टर सिटीले निर्णयप्रति असन्तुष्टि जनाउँदै अपीलमा जाने घोषणा गरेको छ। सिटीले प्रिमियर लीग आयोगको निर्णयबाट आश्चर्यचकित भएको पनि जनाएको छ। क्लबले आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दावी गरेको छ। क्लबले विज्ञप्ति मार्फत पछिल्लो निर्णयमा कानून, सिद्धान्त र तथ्यसँग सम्बन्धित महत्वपूर्ण त्रुटि रहेको दावी गरेको छ। सिटीले अब सिधै नियामकीय र कानूनी प्रक्रिया मार्फत आफ्नो पक्ष अघि बढ़ाउने जनाएको छ। यसअघि प्रिमियर लीगको स्वतन्त्र आयोगले म्यान्चेस्टर सिटीलाई सन् 2009-10 2017-18 अवधिमा क्लबको आमदानी कृत्रिम रूपमा बढ़ाउन र खर्च घटाउन विभिन्न झुटा व्यावसायिक सम्झौता गरेको भन्दै दोषी ठहर गरेको थियो। आयोगले सिटीले लेखा परीक्षक र फुटबल नियामकलाई आफ्नो वास्तविक आर्थिक अवस्थाबारे गलत विवरण दिएको तथा प्रिमियर लीग र यूईएफएको खर्च सीमाको उल्लेखनीय रूपमा उल्लंघन गरेको जनाएको छ। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालन एकतर्फी नै खुलेको बीपी राजमार्गमा पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध बाढ़ी पहिरो जन्य पछिल्लो विपदका घटनामा 35 जनाले ज्यान गुमाए बागलुङ र पर्वत जोड्ने मालडुङ्गा पुलको मर्मत थालियो देशका धेरै ठाउँको मौसम सफा आज हिमाली र पहाड़ी थोरै ठाउँमा हल्का वर्षा हुने फेरि ठूलो पानी पर्ने हल्लाको पछि नलाग्न र आधिकारिक सूचनाको भर पर्न आग्रह ट्रम्प प्रशासनलाई तेस्रो देशमा आप्रवासी पठाउन सर्वोच्च अदालतद्वारा अनुमति तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटी अपीलमा जाने
2: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजै
3: होइन दिदी किन निराश भएर बस्नु भएको
4: छोराको बिहेको दिन पनि आइसक्यो आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचेरा छु नि बहिनी
3: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि
5: हाम्रा सेवाहरू हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र हारवाला छड्के तिलहरी फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ
6: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि प्रोप्राइटर नरेश सुनार नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 98484534304
7: अन्त कहाँ हुनु नि नमन सपिङ सेन्टरमा हो
8: अरे अरे सपना तिमी कता जान लागे कि
9: कहाँ हुनु नमन सपिङ सेन्टरतिर
8: ए रमेश पर्ख न कता हेरेको के
10: कहाँ रहिनी दिदी नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ महाराज है म फेरि नमन सपिङ सेन्टरमा जाइदु
8: नै सबैजनाले नमन नमन भन्छन् के छ र त्यहाँ
7: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना
8: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 98577 र 98577
7: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
11: ओहो हामी बिरामी भएपछि कहाँ जाने त
12: तपाईँलाई थाहा छैन नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्रणाली
11: हो र त्यहाँ सुविधाहरू के रहेछ त
12: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी नाकान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ
11: अन्कल सेवाहरू
12: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्ने अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिशा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ सम्पर्क फोन नम्बर 081533719 98480222 र 98605222
13: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: सुनकोशी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाढ्छै।

0: खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ छैन।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।

0: हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
1: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
2: नर्मन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
2: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534304।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861086993।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: गर्जन छ सधैँ बाघ झैं। बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: खुशीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: आयो होइन पाकै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
6: हो त नि रेडियो टाइगर आयो।
0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाज्ने। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
7: सीधा कुरा, प्रश्न विचार,
0: उज्यालो रेडियो नेटवर्क। अहिले दिउँसोको 3 बज्यो।
8: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
7: राष्ट्रको शान किसान।
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

को नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला तीन दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन, पूँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटहरीमा शिव तथा रोजगार मेला शुरू, रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र दुई पाइलट बीच कुटाकुट, दुई मिनटमा झण्डे 18,000 फिट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो 72 घण्टादेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा तीन दिनदेखि मुस्ताङ विद्युत विहीन छ। बेनी जोमसम कोर्ला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क पूर्ण रूपमा अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा आवत जावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यान आकर्षण गराउँदै वहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरपझोङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। यसै गरी लुक्रा गाउँमा स्थानीयवासीहरूको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उहाँले बताउनु भएको छ। पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र संचार प्रणालीमा धक्का पुगेको छ। सड़क अवरूद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ। सांसद थकालीले यस विपत्तिलाई राष्ट्रिय सुरक्षा र जलवायु सुरक्षाको दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह समेत गर्नु भएको छ। यता चीनसँग जोड़िएका तीनवटै मुख्य सड़क नाका ठप्प भएपछि दशैं तिहार जस्ता ठूला चाड़पर्वको समयमा बजारमा अत्यावश्यक सामानको अभाव र महगी बढ़ने जोखिम बढ़ेको छ। भोटेको सीको बाढ़ीका कारण रसुवागढ़ी ठप्प छ। तातोपानी नाका पहिरोको जोखिमका कारण चीनिया पक्षले बन्द गरेको छ। पछिल्लो बाढ़ी पहिरोले मुस्ताङको कोर्ला नाका समेत बन्द गराएको छ। तीनवटै मुख्य नाका ठप्प हुँदा चाड़पर्व लक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा बढ़ी व्यापारी कन्टेनर चीनतर्फ नै रोकिएका छन्। नाका बन्द भएसँगै विशेष गरी दशैं तिहारमा बढ़ी खपत हुने लुगा कपड़ा, जुत्ता चप्पल, फलफूल, इलेक्ट्रोनिक्स सामान र घरायसी उपभोग्य वस्तुहरूको बजारमा तीव्र अभाव देखिन थालेको छ। हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीका अनुसार व्यापारीहरूले ऋणधन गरेर ल्याएका सामान नाकामै रोकिरहेकातिर ब्याजको भार बढ़ेको छ भने अर्कातिर सामान बिग्रिने र समयमै बजार नपुग्ने चिन्ता छ। संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देशन दिएको छ। आज पूँजी बजारका सरकारवालाहरूसँगको छलफलपछि समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बन्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिनुभएको छ। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति दिनुअघि पूँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्थिरीकरण गर्न, नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टममा देखिने प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन र गैर आवासीय नेपाली एनआरएन फण्ड भित्राउने आवश्यक गृह कार्य पूरा भइसकेकाले छिट्टै नतिजा देखिने जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझदार भित्र्याएर निजीकरण गर्नुपर्ने, संस्थागत लगानीमाथिको कर घटाउनुपर्ने र सामाजिक सञ्जाल मार्फत फैलने गलत सूचनाको नियमन गर्नुपर्नेमा जोड़ दिनुभयो। सुनसरीको इटहरीमा 7 दिने शिव तथा रोजगार मेला 2083 शुरू भएको छ। शिव र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुख डोलप्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यसहित आयोजना गरेको मेला असोज 20 गतेसम्म सञ्चालन हुनेछ।
कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढी स्टलहरू राखिएका छन्। 100 भन्दा बढी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले सिप परामर्श र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। मेलामा एआई, डिजिटल मार्केटिङ, कुकिङ र गाड़ी मर्मत जस्ता 10 विधाका छोटा अवधिका तालिम समेत चलाइँदैछ। कार्यक्रम अवधिभर युवाहरूका लागि करियर, उडान, संवाद श्रृंखला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट शुरू गरेको मेला 7 प्रदेशमा आयोजना गर्ने समेत जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरोपेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल युरोपेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0556-94-33-493-555
5: सही धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सोभिता मिजारको शव 3 दिनदेखि अस्पतालमै रोकिएको छ मर्स्याङटी गाउँपालिका 3 किन मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो उपचारका क्रममा सोमबार ज्यान गएको हो शुरूमा 1.5-2 लाख खर्च लाग्ने भनिए पनि अस्पतालमा झण्डै 4.5 लाख रूपियाँ बिल उठेको छ मृतकका आफन्तले अस्पतालमा 3,07,000 रूपियाँ बुझाएका छन् भने अझै 5,73,480 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ अस्पतालको बिलिङ काउन्टरका कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 रूपियाँ र अस्पतालकै फार्मेसीतर्फ 2,22,570 रूपियाँ बाँकी छ व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सोभिताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआउँदा समस्या थपिएको आफन्तको भनाई छ उपचार खर्च जुटाउन नसक्दा शव घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको पीड़ित परिवारले गुनासो गरेका छन् अब विदेशको खबर संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट झण्डै 180 जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाई दुबईको जहाजमा 2 पाइलट बीच कुटाकुट भएको छ 34,000 फीटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झडप भएपछि विमान मात्र 2 मिनटमा तीव्र गतिमा खसेर 16,600 फीटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप र हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्व भर सुरक्षा निकायहरू सतर्क बनेका थिए सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराएको खबरमा उल्लेख छ घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकभिलले कक्पिटभित्रै पाइलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना तरेकामा राहत व्यक्त गर्नुभयो एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ अब खेल खबर जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकहरूको न्यून उपस्थितिको चर्चाको विषय बनेको छ 50,000 दर्शक क्षमताको रंगशालामा भएको महिला फुटबलको सेमी फाइनलमा जापानले दक्षिण कोरियालाई पराजित गरेको खेल हेर्न 998 जना मात्र उपस्थित भएपछि केही खेलहरूप्रति आकर्षण बढ़ाउन भइरहेको संघर्षलाई उजागर गरेको छ आयोजकहरूले एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सवका लागि 10 लाख भन्दा धेरै टिकट बिक्री भइसकेको बताएको केही घण्टापछि यो जानकारी सार्वजनिक भएको छ सेप्टेम्बर 19 हजारौं खाली सीटहरूको अगाडि उद्घाटन समारोह सम्पन्न भएता जापानी आयोजकहरू दर्शकको उपस्थितिलाई लिएर बचाव गर्दैछन्। त्यतिखेर उनीहरूले आधीको जोखिमले मानिसहरू हस्किएका बताएका थिए। केही प्रतियोगिताहरूमा दर्शकहरूको राम्रो उपस्थिति देखिए पनि अन्यमा भने प्रशंसकहरूलाई आकर्षित गर्न कठिनाई भएको छ। एथलेटिक्सका मुख्य आकर्षण मानिने पुरूष तथा महिलातर्फको 100 मिटर दौड़ प्रतियोगिताहरूमा खाली सीटको सम्पन्न भएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। भित्तपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पुँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इकारीमा स्थित तथा रोजगार मेला शुरू, रोजगारदाता र युवाहरूलाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र 2 पायलट बीच कुटाकुट, 2 मिनटमै झण्डै 18,000 फिट तल झरेको विमान, साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून।
6: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
7: के तपाईलाई दुना टपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672, 98-224-21679 र 98-125-10349।
8: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
9: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
8: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
9: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
8: अन्कल सेवाहरू,
9: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
10: धेरै धेरै धन्यवाद छ है नानी।
11: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ?
10: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
11: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
10: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
11: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
10: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 खुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
11: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
12: यो हो बर्दियाको आवाज, सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाघ सिंह।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
1: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774। ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश पर्ख न, कता हेरेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए। ओ महाराज है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु
1: नै। सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक

0: सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
4: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
5: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
6: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाप चाहिँ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहित

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज़ वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू:
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
3: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
3: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर

0: तिरुवा र लीला बिक
1: महेन्द्र लीला अछामी सुन्चादी पसल ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा सम्पर्क मोबाइल नम्बर 98400463
2: सन्जु कहाँ हो कि यति हतार हतारमा
3: अन्त कहाँ हुनु नि नमन सपिङ सेन्टरमा हो
2: अरे अरे सपना तिमी कता जान लागे कि
1: कहाँ हुनु नमन सपिङ सेन्टरतिर
2: ए रमेश पर्ख न कता हेरेको के
4: कहाँ रहिनी दिदी नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ महाराज म फेरि नमन सपिङ सेन्टरमा जाइदु
2: नै सबैजनाले नमन नमन भन्छन् के छ र त्यहाँ
3: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582
3: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: आवाज रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बार चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो भिडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र विधि राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै, भटेकोशी बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चल्दै,
2: शारीरिक जटिलताहरूलाई चाहिँ कसरी चाहिँ मिलाउने भन्नेमै धेरै कुर्नु पर्दैन। हामी छिटोभन्दा छिटो जति सक्दो सानो भन्ने स्पिडमा हामी काम गर्दैछौँ।
0: चीनसँगका तीनवटै मुख्य नाका ठप्प हुँदा दशैं तिहार लक्षित झण्डै 5 अर्बका सामान रोकिए, चाडपर्वको बेला सामानको अभाव र महँगी बढ्ने जोखिम।
1: भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन, आज पनि शेयर बजार घट्यो, इठरीमा सिप तथा रोजगार मेला शुरू, रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य।
0: उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र दुई पाइलट बीच झगडा, 2 मिनटमा झण्डै 18,000 फिट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण।
1: र एसियाली खेलकुदमा पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो।
3: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत, सो व्हाट नेक्स्ट। एसआईपी गरो, एसआईपी गरो, फ्युचरको लागि लगानी गरो, लगानी बेस्ट एट एनी एज, यो एनआईसी एसिया क्यापिटलको एसआईपी। आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
4: थप जानकारीको लागि 9853145131 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 सम्पर्क गर्नुहोस्।
3: एनआईसी एसिया क्यापिटल।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी

0: पिएसएनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333 4-93-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। संघीय राजधानी काठमाडौँलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन्। लगातारको वर्षापछिको बाढ़ी पहिरोले अवरूद्ध दुवै राजमार्ग अन्तर्गतका विभिन्न खण्डको मरमतपछि नियमित गाड़ी सञ्चालन हुन थालेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहक सहित सबै गाड़ी चल्न थालेका छन्। जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरेर व्यवस्थापन भइरहेको छ। यसै पहिरो र लेदो हटाउनका साथै रोशी खोलाको बाढ़ीले भत्काएको ठाउँहरूमा मरमत सम्हार गरेपछि बीपी राजमार्ग पनि सञ्चालनमा आएको छ। संघीय राजधानीबाट पूर्वतर्फ जाँदा भकुण्डे बेसीदेखि नेपाल थोकसम्म 25 किलोमिटर सड़क अवरूद्ध भएको थियो। बीपी राजमार्गका चौकी डाँडा, रोशी गाउँपालिकाको घुमाउने र एक नम्बर पुल आसपास सड़क बगेकाले केही ठाउँमा एकतर्फी गाड़ी चलाइरहेको भए पनि नियमित यात्रामा समस्या नरहेको प्रहरीले जनाएको छ। संघीय राजधानी पूर्वको अर्को सड़क अरणीको राजमार्गको धोलीखेल 8 जीप लाइनमा अवरोध भएको सड़क पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मुस्ताङको बेनी जोनसुन सड़क खण्ड भने अझै अवरूद्ध छ। यस्तै मनाङको बेसीसर चामे सड़क अन्तर्गत धारापानीको कोत्रो तिवाङ र चामे आसपास सड़क अवरूद्ध छ। सड़क खुलाउन 2-3 दिन लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
5: यसैबीच पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युत विहीन छ। बेनी जोमसोम कोरला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क मार्ग पुनः अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा आवत जावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौतम थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यान आकर्षण गराउँदै उहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न होडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरट भन्ज्याङ र हासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। विशेष गरी लुक्रा गाउँमा स्थानीयवासीहरूको घर पुनः र आंशिक रूपमा क्षति पुगेको उहाँको भनाइ छ। यस्तै मनाङको घट्टे खोलाबाट आएको लेदो ढुङ्गा र गिटीले थुनिएको मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। मर्स्याङ्दी नदीले पुलमाथिबाट धार परिवर्तन गरे आंशिक रूपमा बगे पनि अहिलेसम्म त्यो क्षेत्र तालकै रूपमा रहेको छ। अहिले पालिका, प्रदेश र संघीय सरकारको समन्वय तथा विज्ञहरूको परामर्शमा ताल खुलाउने प्रयास भइरहेको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
4: यसैबीच म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो ढाँचा फाटेर पहिरो खस्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको छ। असोज 8-11 गतेसम्मको निरन्तर झरीका कारण गलेको जमिन चिरा परेर दबिन थालेको हो। न्यूरोड पछाडिपट्टिको पाखो झण्डै 300 मिटर उचाइ र 500 मिटर चौडाइ क्षेत्रफलमा भाँसिएपछि 500 भन्दा बढ़ी घरधुरी प्रभावित हुने खतरा बढ़ेको छ। पहिरोका कारण पाखोमा बनेको पक्की पदमार्ग समेत फुटेको छ। जोखिम घटाउन स्थानीय बासिन्दाले पाइप मार्फत पानी तर्काउने प्रयास गरिरहेका छन्। प्रशासनले सम्भावित क्षतिबाट बस्न बेनीवासीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
5: भोटेकोशी बाढ़ीबाट विस्थापित भएकाहरू मध्ये कतिपय अहिले अस्थायी शिविरमा बसिरहेका छन्, कतिपय भाड़ामा बसिरहेका छन्। शुरूमा 37 अस्थायी शिविर रहेकामा अहिले 19 झरेको छ। सरकार अहिले भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूलाई अस्थायी आवास हुँदै स्थायी बसोबासमा पुनस्थापना कसरी गर्ने भन्ने गृह कार्यमा लागेको छ। यसका लागि के कस्ता प्रयास अघि बढ़ेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग कुराकानी गर्नुभएको छ।
6: अस्थायीका दुईटा प्रकार छन्। एउटा अस्थायी भनेको हामीले चाहिँ जुन जीविकोपार्जन र भाडाको सपोर्ट, रेन्टल सपोर्ट भनेर 15,000 प्रति परिवार, 4 जनासम्मको परिवारलाई जुन घोषणा गर्यौं त्यो अनुसार र अनि 4 जना भन्दा बढ़ी भयो भने प्रत्येक बढ़ी सदस्यको 2,000 दरले दिने भन्ने निर्णय गरेका हुनाले चाहिँ एउटा त अस्थायी भनेका आफ्नै रेन्टलमा पनि धेरैजना गइसक्नु भएको अवस्था छ। जुन बाँकी रहनु भएको परिवारहरू छन् त्यो परिवार चाहिँ पुरै छ। अहिले 19 होल्डिङ सेन्टर मात्रै छन्। 37 होल्डिङ सेन्टरबाट 19 झरिसकेको अवस्था छ।
7: विशेष गरेर अब ती अस्थायी रूपमा बसोबास गरिरहेकाहरूको लागि चाहिँ के कस्तो व्यवस्था गर्ने तयारी भएको छ?
6: कुन ठाउँमा सुरक्षित जग्गा छ भनेर हामीले त्यसको अध्ययन गरिसकेका छौँ। त्यो अध्ययनको आधारमा चाहिँ हामीले कुन ठाउँमा चाहिँ सार्वजनिक जग्गा छ, कुन ठाउँमा निजी जग्गा छ भनेर चाहिँ हामीले त्यो पनि हेरिसक्यौँ। अब स्थानीय तहसँगको समन्वयमा अब छ महिना एक वर्षसम्मको लागि चाहिँ अब भाडामा जग्गा लिने, सार्वजनिक जग्गाको हकमा नेपाल सरकारले त्यो जग्गालाई चाहिँ अस्थायी आवासको लागि प्रयोग गर्ने र त्यसमा चाहिँ हामी अस्थायी आवास चाहिँ बनाउन सुरु गर्छौँ। र अस्थायी आवास बनाउन सुरु गर्यौँ भनेपछि निजी जग्गाको हकमा कसैले चाहिँ म मेरै जग्गामा बनाउँछु भन्दाखेरि पनि त्यसलाई पनि ओपन गर्ने होइन, भनेपछि त्यो निजी जग्गा नभएको हकमा सार्वजनिक जग्गामा बनाएर तुरन्तै यसलाई कार्यान्वयनमा लगाउँछ।
7: जहाँ उहाँहरू बस्नु भएको थियो त्यही बनाउन चाहे भने
6: हुँदैन, होइन त्यही उहाँको घर धेरै भएको ठाउँ चाहिँ बगिसकेका छ, बगरमा परिवर्तन भएको छ, अहिलेको जहाँ जहाँ फ्लड मार्क भएको एरिया छ, बाढीले चाहिँ छोएको एरिया छ, त्यो बाढीले छोएको एरियालाई चाहिँ हामी खतरा तह अर्थात बस्नको लागि अयोग्य भनेर चाहिँ नेपाल सरकारले घोषणा गरिसकेको अवस्था छ। अब त्यही लाइनमा अगाडि बढ्दैछौँ, त्यो चाहिँ फ्युचरको लागि पनि जोखिम हुन्छ। त्यो कारण त्यो ठाउँमा बसाउनु भनेको जनतालाई फेरि चाहिँ त्यो अर्को जोखिममा पार्नु हो भन्ने कुरामा हामी स्पष्ट भए हुनाले त्यो ठाउँमा हामी बनाउँदैनौँ। त्योभन्दा बाहेकको ठाउँमा कसैको जग्गा छ भनेपछि उहाँले चाहिँ म आफ्नै जग्गामा बनाउँछु, अहिलेको बाढीले छोएको ठाउँभन्दा फरक ठाउँमा चाहिँ उहाँको जग्गा छ, सुरक्षित ठाउँमा जग्गा छ भने त्यही ठाउँमा बनाउँछु भनेपछि त्यही ठाउँमा चाहिँ अस्थायी आवास उहाँको लागि बनाउँछु भने अस्थायी आवासको सन्दर्भमा पनि त्यस्तै खालको चाहिँ निर्णयहरू गर्छ।
7: कुन कुन क्षेत्र चाहिँ पहिचान भइसकेका छन्
6: सबैमा? अब जति अहिले पालिकाहरूमा जहाँ जहाँ चाहिँ अब रोटुवाको पनि केही ठाउँहरूमा जस्तो बेतरावतीमै पनि माथि ठाउँ छ, तल चाहिँ हामीले बिदुरमा पनि कतिपय ठाउँहरू छनौट भएका छन्। एउटा अस्थायी आवासको सन्दर्भमा सार्वजनिक जग्गा कहाँ छ र थाएको लागि चाहिँ सार्वजनिक को हुन सक्छ भन्ने कुरा हामी स्थानीय सरकारसँग जुन हामीले जग्गाको प्रतिवेदन बनाएका छौँ त्यो प्रतिवेदनलाई चाहिँ हामी स्थानीय तहसँग चाहिँ अब समन्वयमा यो यो ठाउँमा चाहिँ जान सकिन्छ, भन्न सकिन्छ, गर्न सकिन्छ भनेर छलफल गर्दा छौँ। त्यो भइसकेपछि अनि कुन कुन ठाउँमा चाहिँ उपयुक्त जग्गा हो भनेर हामी घोषणा गर्छौँ।
7: भोटिकोसी बाढी प्रभावितहरू छन्, उहाँहरू अस्थायी शिविरबाट स्थायी बसोबासमा पुग्नको लागि अझ कति समय चाहिँ कुर्नु पर्ने हुन सक्छ?
6: धेरै कुर्नु पर्दैन, हामी छिटोभन्दा छिटो जति सक्दो चाँडो भन्ने स्पिडमा हामी काम गर्दैछौँ। केही चाहिँ अब कार्यगत प्रशासनिक जटिलताहरूलाई चाहिँ कसरी चाहिँ मिलाउने भन्नेमै चाहिँ हाम्रो छ। जति पनि हाम्रा चाहिँ यो यी नियमहरू जति पनि नीति कार्यनीतिहरू एकदम जटिल छन्, एकले अर्कालाई चाहिँ कन्ट्राक्टेड गर्ने खालका छन्, यिनमा चाहिँ सुधार गर्नु नै हाम्रो सबभन्दा ठुलो चुनौती छ। त्यसमा चाहिँ हामी परिमार्जन गर्न लागिरहेको छौँ, एउटा गरी पनि अर्कोमा असर गर्ने हुनाले चाहिँ अब केही नेपाली संशोधनको तयारीहरू पनि भइरहेको छ। त्यो भयो भनेपछि अनि त्यसले बाटो खोल्छ, सजिलो बनाउँछ, एकदम कम्प्लेक्स मात्रै बनाएर चाहिँ हुँदैन, सजिलो पनि बनाउनुपर्छ, काम गर्ने वातावरण पनि बनाउनुपर्छ, विकास गर्ने वातावरण पनि बनाउनुपर्छ भन्ने कुरामा चाहिँ हामी सबै संवेदनशील छौँ र त्यसैमा काम गर्दैछौँ।
4: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू, रु 3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढी पहिरोले अवरूद्ध पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला तीन दिनदेखि सम्पर्क विच्छेद, मनाङ भट्टे खोलाबाट आएको लेदो ढुङ्गा र गिटीले थुनिएको मर्स्याङ्जी नदी अझै पूर्ण रूपमा खुलेन भोटेको सी, बाढी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चलिरहेको प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। अविरल वर्षा, बाढ़ी र पहिरोका कारण तीनतर्फका तीनवटै नाका अवरूद्ध बनेका छन्। भोटेकोसीको बाढ़ीले रसुवागढ़ी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका बन्द छ। यस्तै मुस्ताङको कोरला नाका पनि बाढ़ी पहिरोकै कारण असोज 11 गतेदेखि ठप्प भएको छ। नाकाहरू पूर्ण रूपमा बन्द हुँदा चाड़पर्व लक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा बढ़ी व्यापारी कन्टेनर सीमा क्षेत्रमै थन्किएका छन्, जसका कारण दशैं तिहारका लागि आवश्यक लत्ता कपड़ा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स र छिटो बिग्रिने स्याउ तथा सुन्तला जस्ता फलफूल बजारसम्म पुग्न सकेका छैनन्। चाडपर्वको मुखैमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेपछि एकातिर व्यापारीहरू अर्बौं नोक्सानी र बैंकको ब्याजको मारमा परेका छन् भने अर्कातिर बजारमा सामानको अभाव हुन थालेको छ। बढ़दो ढुवानी समय, त्यसै गरी चिनिया मुद्राको विनिमय दरमा भएको वृद्धि र भाडा दर बढ़ेका कारण यस वर्ष कपड़ा तथा उपभोग्य सामानको मूल्य 25-30% महँगो हुने हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले बताउनुभयो। यसको सीधा आर्थिक भार सर्वसाधारण उपभोक्तामाथि पर्ने देखिएको छ। सड़क विभागका अनुसार अवरूद्ध बाटो मरमत तथा पहिरो पन्छाउने काम तीव्र पारेकाले मौसम अनुकूल रहे अबको 6 दिनभित्र कोरला नाका सुचारू गर्ने प्रयास भइरहेको छ। तातोपानी नाकातर्फ भने सड़कमा समस्या नरहेको विभागले दावी गरेको छ, तर चिनिया पक्षले सड़कको कारण देखाउँदै तातोपानी नाका खोल्न मानेको छैन। अवस्था जटिल बनेपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चिनिया राजुसँग भेट गरी नाकाहरू चाँडो सञ्चालनका लागि कूटनैतिक पहल गर्नुभएको छ।
4: संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देश दिएको छ। पूँजी बजारका सरकारवालाहरूसँग छलफलपछि समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बद्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी विधेयक ल्याउन निर्देश दिनुभएको हो। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनु अघि वासलत र प्रतिफलका आधारमा स्तरीकरण गर्न, नेप्सीको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टमको प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सीडीएससीका सीईओ कञ्चन छापकोटाले 80 लाख लगानीकर्ताको डेटा व्यवस्थापन, अक्सन मार्केट सञ्चालन र एनआरएनए फण्ड भित्राउने गृह कार्य पूरा भएको जानकारी दिनुभयो। नेप्सीका निमित्त सीईओ लीलाधर सुवेदीले सम्पूर्ण वित्तीय उपकरण सञ्चालन गर्न नेप्सी सक्षम रहेको बताउनुभयो भने उद्योग वाणिज्य महासंघका पूँजी बजार समिति सभापति प्रिय राज रेग्मीले नेप्सीको निजीकरण र कर छुटमा जोड़ दिनुभयो। यसैबीच शेयर बजार लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। नेप्से परिसूचक आज 4.82 अंकले घटेर 2598.89 बिन्दुमा झरेको छ। जलविद्युत, म्युचुअल फण्ड र लगानी बाहेकका सबै समूह घटे पनि कारोबार रकम भने बढ़ेर 4.76 अर्ब रूपियाँ पुगेको छ।
5: सुनसरीको इटहरीमा 7 दिने शिव तथा रोजगार मेला 2083 शुरू भएको छ। शिव र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुख डोल प्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यसहित आयोजना गरेको यो मेला असोज 20 गतेसम्म चल्नेछ। कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढ़ी स्टलहरू राखिएका छन्। 100 भन्दा बढ़ी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले सिप परामर्श र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। रोजगारदाताले पनि आफूहरूलाई चाहिने जनशक्ति खोज्न र मेला स्थलमै अन्तर्वार्ता लिएर छनौट गर्न सक्ने मन्त्रालयका सचिव दीपक काफले जानकारी दिनुभयो। मेलामा एआई, डिजिटल मार्केटिङ, कुकिङ तथा गाड़ी मरमत जस्ता 10 वटा विधाका छोटा अवधिका तालिम समेत चलाइँदैछ। मेलालाई प्रभावकारी बनाउन दर्ता, मेला अवधि र मेला पछिको परामर्श गरी 3 चरणमा विभाजन गरिएको छ। यस्तै कार्यक्रम अवधिभर युवाहरूका लागि करियर उडान संवाद श्रृंखला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट शुरू गरेको मेला क्रमशः 7 वटै प्रदेशमा आयोजना गर्ने जनाएको छ।
4: बैंक तथा वित्तीय संस्थाहरूले यस वर्षको दशैं तिहार लगायत चाडपर्वका लागि निरन्तर नयाँ नोट छटाएको सुविधा दिने भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्ला वर्षहरूमा जस्तो निश्चित मिति नतोकिकन छाट्न आउने नागरिकका लागि बैंकहरूका शाखा तथा राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ। नयाँ नोटको मौजदात पर्याप्त रहेकोले सर्वसाधारणले आवश्यकता अनुसार 1-2 सेटसम्म नयाँ नोट छाट्न सक्ने राष्ट्र ब्याङ्कले जनाएको छ। यस्तै यसपटक एटीएम मेसिनबाटै पनि 100 रूपियाँका नोट निकाल्न सकिने व्यवस्था छ। नेपालमा 2002 सालदेखि शुरू भएको नयाँ नोट छाट्ने अभ्यास सांस्कृतिक परम्पराका साथै नेपाली मुद्राको प्रयोग बढ़ाउने माध्यम बन्दै गएको छ। एउटा नोट छाप्न सरदर 2.5 रूपियाँ खर्चाउने भएकाले नोटलाई नकोर्न, नलतपत्याउन र जतनका साथ प्रयोग गर्न राष्ट्र ब्याङ्कले अनुरोध समेत गरेको छ।
5: सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हाले सामाजिक सञ्जाल व्यवस्थित र नियमन गर्नका लागि कानूनी व्यवस्था गर्न लागेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जालबाट सम्प्रेषण हुने सन्देश भ्रामक भएकाले नियमनको कानून बन्न लागेको जानकारी गराउनुभयो। यसका लागि आम संचार र प्रेस काउन्सिल विधेयक तयार भइरहेको उहाँको भनाइ छ। साइबर ठगी रोक्न संचार र गृह मन्त्रालय, साइबर ब्यूरो तथा दूरसंचार प्राधिकरण बीच सहकार्य भइरहेको बताउँदै मन्त्री तिमिल सिन्हाले अहिलेसम्म 3,05,000 भन्दा बढ़ी अनलाइन बेटिङ साइट र एप बन्द गराएको उल्लेख गर्नुभयो। नागरिकको गोपनीयताको हक संरक्षणमा सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले कसैको अनुमति बिना भिडियो वा तस्विर सार्वजनिक गर्नेलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। साथै बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी आवश्यक नीति बनाइने मन्त्री तिमिल सिन्हाको भनाइ छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियर तथा प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता र अनुभवको अधिकतम प्रयोग गर्दै देश विकासमा योगदान पुर्याउन आग्रह गर्नुभएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रतिनिधि सभाका प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, पूर्वाधार विकास र नयाँ सोचमा केन्द्रित हुन जोड़ दिनुभयो। चुनाव वा राजनीतिक गतिविधिका बेला पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अरू समयमा प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले दक्ष व्यक्तिहरू नयाँ विचारमा केन्द्रित भएर लागे आउँदो 5 वर्षमा देशको काया पलट हुने धारणा व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूले पूर्वाधार विकास, प्राकृतिक स्रोतको उपयोग, सार्वजनिक खरिद ऐन र डिजिटल गभर्नेन्स विषयमा सुझाव दिएका छन्। छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सा, प्रधानमन्त्रीका सल्लाहकारहरू र विभिन्न दलका इन्जिनियर पृष्ठभूमिका सांसदहरूको उपस्थिति थियो।
5: हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ। आज बसेको समितिको पहिलो बैठकले एकल उम्मेद्वार पराजुलीलाई सभापतिमा चयन गरेको हो। यसअघि असोज 5 गतेको बैठकले 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगा देवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाङ्गी, पुष्पराज कण्डेल, मोहन आचार्य, मिङ माङबु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहनु भएको छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
12: प्रहरी सहयोग चाहिँदा 100,
11: दमकलका लागि 101,
12: एम्बुलेन्स सेवा चाहिँदा 102,
11: ट्राफिक प्रहरीका लागि 103,
12: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बाल बालिकालाई घरेलु काम होइन विद्यालय पठाउनु।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भएको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएर पुल नदीमा लत्रिएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन शुरू गरेको छ। सुदूरपश्चिम प्रदेश यातायात पूर्वाधार निर्देशनालयका अनुसार झोलुङ्गे पुल विज्ञ इन्जिनियर प्रकाश बम सहितको टोलीले पुलको अनुगमन र निरीक्षण गरिरहेको छ। महाकालीको बहावले पिलर वरिपरि कटान गरेका कारण भत्किएको हुन सक्ने अनुमान भए पनि अहिले नै यकिन गरेर भन्न नसकिने प्राविधिकहरूले बताएका छन्। 2061 निर्माण सम्पन्न भएको पुलमा 8 पिलर रहेका छन्। तीमध्ये एउटा पिलर भत्किएको हो। पुलको कुल लम्बाइ 1451.9 मिटर रहेको छ। दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने यो पुल यात्राका लागि मात्र नभई पर्यटकीय स्थल समेत बन्दै गएको थियो। अहिले आवागमन पूर्ण रूपमा रोकिएको छ। झलङ्गे पुलको केही माथि पक्की पुल निर्माण भइसकेको छ, तर पक्की पुलको बाटो केही टाढा हुने भएकाले दुई पाङ्रे गाडीमा यात्रा गर्ने धेरैले यही बाटो प्रयोग गर्ने गरेका छन्।
3: उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सुविता मिजारको शव 3 दिनदेखि अस्पतालमा रोकिएको छ। मर्स्याङदी गाउँपालिका 3 मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारक्रममा सोमबार ज्यान गएको हो। शुरूमा 1.5-2 लाख रूपियाँ खर्च लाग्ने भनिए पनि अस्पतालमा झण्डै 4.5 लाख रूपियाँ बिल उठेको छ। मृतकका आफन्तले अस्पतालमा 3,07,000 रूपियाँ बुझाएका छन् भने अझै 5,73,480 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पतालको बिलिङ काउन्टर कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 र अस्पतालकै फार्मेसीमा 2,22,570 रूपियाँ तिर्न बाँकी छ। व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सविताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआएका कारण समस्या थपिएको आफन्तको भनाइ छ। उपचार खर्च जुटाउन नसक्दा शव घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको भन्दै पीड़ित परिवारले गुनासो गरेका छन्।
4: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध व्हील चेयर सेवाले ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अंग्रेजी भाषा नबुझ्ने यात्रुहरूलाई अन्तर्राष्ट्रिय यात्रा गर्न सहज भएको छ। विशेष गरी पहिलोपटक एक्लै विदेश भ्रमणमा निस्कने र लामो दूरी हिँड्न कठिन हुने सर्वसाधारणका लागि यो सेवा प्रभावकारी बनेको छ। व्हील चेयर सेवाका कारण विमानस्थलभित्र चेक इन, सुरक्षा जाँच, बोर्डिङ गेट र जहाजको सिटसम्म पुग्न लामो लाइन बस्नुपर्ने झन्झट हुँदैन। मलेसिया जान लाग्नुभएका 78 वर्षीय भक्तमान श्रेष्ठ र अस्ट्रेलिया यात्रामा निस्कनुभएकी सरस्वती लोहनीले व्हीलचेयर सेवाले विमानस्थलभित्रका प्रक्रिया पूरा गर्न र शारीरिक कठिनाई कम गर्न ठूलो राहत मिलेको बताउनुभयो। पछिल्लो समय युवा पीढ़ीले आफ्ना अभिभावकलाई विदेश घुमाउने क्रम बढेसँगै यो सेवाको प्रयोग पनि बढ़ेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयका अनुसार चाडपर्व नजिकै गर्दा यात्रुको चाप बढ़ेकाले ज्येष्ठ नागरिक र विशेष सहायता चाहिने यात्रुलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराइदिएको आएको हो।
3: नेपाल दर्पणमा अब विदेश खबर। इरानबाट अमेरिकी सेना पूर्ण रूपमा बाहिरिएको छ। आज इराकको अन्तिम सैन्य अड्डाबाट बाहिरिएसँगै इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। यससँगै 2003 शुरू भएको अमेरिकी सैन्य उपस्थितिको एउटा लामो अध्याय औपचारिक रूपमा अन्त्य भएको छ। तर अमेरिकी सेना बाहिरिएपछि इराकको सुरक्षा अवस्था कस्तो हुन्छ भन्ने प्रश्न भने उठेको रोइटर्सले उल्लेख गरेको छ। इराकी सुरक्षा अधिकारी र विश्लेषकहरूले अमेरिकी सेना हटेपछि इरान समर्थित शस्त्र समूहको प्रभाव बढ़न सक्ने र इस्लामिक स्टेट पनि फेरि गतिविधि बढ़ाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अमेरिकी सेना पहिलो पटक 2003 इराक पुगेको थियो।
4: विदेशकै अर्को खबरमा, संयुक्त अरब इमिरेट्स युएईको दुबईबाट झण्डै 180 जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाई दुबईको जहाजमा दुई पाइलट बीच झगड़ा भएको छ। 34,000 फिटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झड़प भएपछि विमान मात्र 2 मिनटमै तीव्र गतिमा खसेर 16,600 फिटमा आइपुगेको बीबीसीले जनाएको छ। विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप वा हाइजैकिङ जनाउने कोड पठाएपछि मध्य पूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए। सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो। साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको हो। घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हगबीले ककपिट भित्रै पाइलटहरू झगडा गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभएको छ। एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको बीबीसीले जनाएको छ।
3: संयुक्त राष्ट्र संघीय बालको युनिसेफले ल्याटिन अमेरिकाका 2,58,00,000 बाल बालिका एल निनोको जोखिममा रहेको चेतावनी दिएको छ। युनिसेफले दक्षिण र मध्य अमेरिका भरि नै विनाश मचाइरहेका खडेरी र बाढ़ीका कारण ल्याटिन अमेरिकाका हरेक 7 मध्ये 1 बाल बालिका बढ़दो जोखिमको सामना गरिरहेका बताएको समाचार संस्था एएफपीले जनाएको छ। एल निनोको असरले अझ धेरै बाल बालिकालाई गम्भीर जोखिममा धकेल्ने र विद्यमान असमानताहरू बढ़ाउन सक्ने खतरा निम्ताएको युनिसेफका ल्याटिन अमेरिकी तथा क्यारेबियन क्षेत्रका निर्देशक रोबर्ट बेनेसले बताउनु भएको छ। एलनिनोको प्रभाव क्षेत्र अनुसार फरक पर्छ। युनिसेफले ल्याटिन अमेरिकामा एलनिनोका कारण उत्पन्न आपतकालीन स्थितिको सामना गर्न 5,38,00,000 अमेरिकी डलर माग गरेको भए पनि गएको जून 30 त्यसको आधा रकम मात्र जुटाउन सकेको जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदमा पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज दिउँसो काठमाडौँ आइपुगेको हो। नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखिएपका सदस्य सचिव रामचरित्र मेहता सहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। नेपाली टोली 2 दिन अघि नै स्वदेश फर्किने तालिका थियो, तर थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा उतै रोकिन पुग्यो। एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले सेमी फाइनलमा पुग्दै काँस्य पदक जितेको थियो। थाइल्याण्ड र श्रीलंकालाई हराउँदै नेपाली टोली सेमी फाइनलमा पुगेको थियो, तर सेमी फाइनलमा नेपाल भारतसँग पराजित भयो। नेपाली महिला कबड्डी टोलीले यसअघि चीनमा भएको 19 संस्करणको एसियाली खेलकुदमा पनि काँस्य पदक जितेको थियो। यसरी जापानको 2 फरक शहरमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाड़ी सहितको नेपाली टोली गैराती स्वदेश फर्किएको हो।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र विधि राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै। भोटेकोशी बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चल्दै।
3: चीनसँगका 3 मुख्य नाका ठप्प हुँदा दशैं तिहार लक्षित झण्डै 5 अर्बका सामान रोकिए। चाडपर्वको बेला सामानको अभाव र महँगी बढ़ने जोखिम।
4: धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। आज पनि शेयर बजार घट्यो। इटरीमा स्थित तथा रोजगार मेला शुरू। रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य।
3: उड्दै गरेको फ्लाई दुबईको विमानभित्र 2 पाइलट बीच झगडा। 2 मिनटमा झण्डै 18,000 फिट तल झरेको विमान साउदी अरबियामा आपतकालीन अवतरण।
4: र एसियाली खेलकुदमा पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: गर्जन छ सधैँ बाघ झैं। बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: खुशीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रूपमणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-086-93। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ झैं।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम
1: यति बेला साँझको 7 बजेको छ।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774। ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
2: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
2: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
4: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
7: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
8: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
9: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधैं बाघ झैं।

0: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
1: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
0: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
1: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
0: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
1: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
0: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तव मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने,
1: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
0: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ।
1: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
0: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
1: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
0: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
1: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
0: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
1: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने।
0: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोरिगाउँ बजार बर्दिया।
2: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
3: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
4: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
5: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
4: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
5: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483-68858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।

0: सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। मैले नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ सुने
1: पुकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
3: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
3: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
4: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा केही जेएनजी आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिन सकिने निष्कर्षमा अध्ययन समिति, सरकारलाई प्रतिवेदन बुझाउने तयारी,
1: प्रतिवादीहरूको बयान, अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही बुझाउने हो भोलि।
0: बाढी पछिको चुनौती बीच विश्व मञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो?
2: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने, जुन प्रकोप हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको छु।
0: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबूमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाइ दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने, विमानमा अगाडि दुईजना पाइलटहरू थिए, एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिश नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले, एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्यान्ड क्रुजर एएचएम पौजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोडी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसुरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्ष सहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला खार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियान कर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मीका अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसुरमा 445 मुद्दा दायर छन्, जसमा 1887 जना प्रतिवादी छन्। दुई महिना लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
1: त्यहाँ विभिन्न परिस्थितिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानी भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्। अब त्यो मध्ये केही चाहिँ खानखाना दिएको भएकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। त्यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौं, सबै प्रतिवादी बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेस छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने भोलि।
0: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियतवश संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त,
1: त्यहीको हकमा जान्छ त्यो।
0: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
4: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
0: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्र लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
1: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महानय देवताको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ, जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानुनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
0: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेपछि त्रिशुली बारीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसंघको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री बालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
2: पहाडी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने, समग्रतापा नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौं त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
0: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड दिइएको छ।
2: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्नु पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनन्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू, भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
0: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
2: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ, तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ, परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
0: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्य कर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट।
5: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नु पर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
6: 7 हप्ता थेरापी सकाइ गर्यो, 7 वटा किमो थियो, यता आयो ट्याम्पमा जानु पर्ने, बाढी आफै चाहिँ ट्याम्पमा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दाखेरि अहिले पनि थोक निल्नलाई गाह्रो छ, पानी निल्नलाई
5: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढीले घर सँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छन्,
7: किमोथेरापी पनि अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानालाई, बिरामीलाई खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ। बुढा पनि बिरामी, म पनि बिरामी।
5: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
8: 3 औषधि खाने, त्यो मध्ये प्रेसर भयो, थाइरोइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्यो नि, केही कामै पाएन नि, कागज पत्र यता त्यो दिन खाने औषधि थिएन, मैले मेडिकलबाट लिएँ, शिविर काममा चाहिँ औषधि ल्याएको, त्यो शिविरबाट लिएर आउने खाएँ।
5: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढ़ीले घर खोस्यो, अर्कोतिर रोगसँग लड़िरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्ति माया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायली

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि बिदा माग्छौ। शुभरात्री।